जब धूम हुनेछ तब त्यहाँ अग्नि पनि हुनेछ। यो अग्निको यस्तो छ कि यसबाट सारा उपद्रव नष्ट भइहाल्दछन् भनेर चाहिँ यो मन्त्रले यो उपदेश हामीले गरेको छ। र अध्यात्म विद्याको परम उपदेश यो मन्त्रले गरेको छ। एउटा भौतिक रूपमा हामीले राष्ट्र, एउटा राजा, एउटा सेनाको रूपमा लिँदा पनि यहाँ चाहिँ राष्ट्र भनेको सम्पूर्ण शरीर हो र राजा भनेको बुद्धि हो र सेना भनेका मन, चित्त, अहंकार, जो जति पनि छन् यस्ता विकारहरू छन् ती हुन्। यदि बुद्धिलाई भ्रष्ट गर्नु छ भने यी गलत मार्गमा जान्छन्। गलत मार्गमा गयो भने बुद्धि भ्रष्ट हुन्छ, पराजित हुन्छ। यदि यिनलाई बुद्धिले सही प्रकारले यिनलाई नियन्त्रण गर्न सक्यो भने यो विजयी हुन्छ र यो विजय उसलाई चाहिँ प्राप्त गर्दछ। त यी कुराहरूलाई चाहिँ यो मन्त्रले उपदेश गरेको छ। यी उपदेशलाई हामीले आत्मसात गर्न सक्यौं भने अध्यात्मको त्यो जुन सीमा छ, अध्यात्मको जुन लक्ष्य छ, त्यो लक्ष्यलाई प्राप्त गर्न सक्दछौ र अध्यात्म विद्यालाई प्राप्त गरेर अध्यात्म जुन शक्ति छ त्यसलाई चिनेर यो मानव जीवनको जो परम लक्ष्य छ मुक्ति प्राप्ति, त्यसलाई हामीले प्राप्त गर्न सक्दछौ। तर त्यसका लागि पात्रता प्राप्त गर्न चाहिँ आवश्यक हुन्छ। हामी कति सक्छौ कति सक्दैनौ, हामी कर्म गर्दै जाने हो, किनकि कर्म गर्नु हाम्रो बसमा छ, फल भोग्नु हाम्रो बसमा छैन। त्यसैले हामी जति सक्दछौ त्यति कर्म गर्दै जानुपर्छ र फल जति ईश्वराधीन छ ईश्वरमा समर्पण गरेर जब हामी कर्म गर्दै जान्छौ र मुक्ति हामीले यो शरीरमा सांसारिक सुख त प्राप्त गर्छौ, दुःख पनि छ सुख पनि छ, तर त्यसको साथसाथै जो आत्माको जुन मुक्तिको कामना छ त्यो त हामी कसैले देखेका छैनौं र अनुभवद्वारा यसलाई चाहिँ जान्दछौ। परमात्माले हामीले त्यो प्रदान गर्नुहुन्छ भन्ने विश्वास हामी गर्दछौ र त्यो पात्रता हामीले प्राप्त गर्नुपर्छ, त्यसका योग्य हामी बन्नुपर्दछ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका भाइलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तुता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओम।

0: महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पवनदेव इन्टरप्राइजेज सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी तिमेन सेना सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: कफी रेडी।
3: वाओ, थैंक यू। यो साथलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
2: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
4: पेट संबंधी संपूर्ण समस्या को उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुर।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844-27359 र 9848-42-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805543893।
6: थारू लोक महाकाव्य बर्किमार सुन्ना सुनैना कार्यक्रम 2083 जानकी गाउँपालिकामा यह असोज 28 गते से 30 गतेसम्म बर्किमार सुन्ना सुनैना कार्यक्रम हुइना हुइलको से सक्कु जहन सहभागिता के लाग हार्दिक अर्जी करती। कार्यक्रम के मुख्य आकर्षण मुख्य वाचक चन्द्रप्रसाद चौधरी, सखिया नाच, मुंगरहुआ नाच, झुमरा नाच, ओ स्थानीय कला प्रदर्शनी हुइना बा। कार्यक्रम हुइना स्थान महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुर, समय सन्ध्या 6 बजे से। आयोजक जानकी गाउँपालिका दुर्गौली कैलाली।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 27 गते बिहीबार सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको आज 2083 साल असोज 27 गते मंगलबार अक्टोबर 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको तृतीया तिथि अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व। ई पेन्सन सेवा प्रभावकारी बन्दै।
1: दशैंमा महँगीको मार। काठमाडौँमा भित्रेका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी शुरू।
0: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल।
1: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका पाँच जनालाई ओसीएनको सम्मान। पौडीमा डुआनालाई 4 स्वर्ण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: आज खबरको सबैभन्दा शुरूमा दशैं नजिकै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिएको प्रसंग।
1: दशैं शुरू भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर। दश भदौमा भोटेको सीमा भयानक बाढ़ी। आयता पटक पटक भारी वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपड़ा लगायतका हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ। यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ। बजारमा सबै प्रकारका चीजबीजको भाव बढ़ेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा मूल्य लिएर कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन। तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ। यसैबीच कालोबजारी ऐन अन्तर्गत कर्मचारीहरूलाई खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भावबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाव बढ़ेको बेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो। उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनौ जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
0: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कड़ाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरिएको गरिएको पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र राँगा भैँसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसी बोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसी बोका खरिद गर्ने उपभोक्ताले सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाई छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलंकी, खसी बजार, धापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्ग्रा बजार, चोभार, त्यसै गरी क्राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेसम्म र दिउँसो 3 बजेदेखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसलभित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चार पर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
1: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने महासहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेभिसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनु भएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513, नयनसिंह महरले 1134, अमरसिंह पुनले 1125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
3: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वस्तावस्त गर्दैछन्।
1: सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
6: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
7: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका

0: आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरी घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार, आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनस्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डीगढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर, बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण, मूल्य किलोमा 200 सम्म बढ़ने अनुमान, बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र माताहरूलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृतिप्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्रपृष्ठमा प्रकाशित छ।
4: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिस भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा 2 जना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार टीसीएल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवि शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो, आउने दिनमा उपचारको प्रभावकारिता मूल्यांकन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा एक गे बन्जा

0: लेख्नुभएको खबर पनि छापिएको छ। आठ जनाबाट 15.5 करोड़ भराउन आदेश, भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तूफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ, उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालयको प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ, तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, निर्माण व्यवसायीलाई भुक्तानी दिन चार चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी चार चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ, ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङ बाटे केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3200 मिटर भन्दा माथिको फले र 3475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती को आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका 3 ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बूढ़ी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेप्रास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाफबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जल मार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
0: साझा खबरमा अब खेल खबर आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 को एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जीतले नेपाल एक स्थानमाथि एकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुईबीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। डे हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले काँस्य जित्नु भएको छ। ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका 4 र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
1: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: किन्नु भयो त? जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग। विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ। समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ। पर्यटक स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्।
6: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका। 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य।
7: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको, जग्गा जमिन हाम्रै प्रशस्ती दिएको छ, रोकदोक केही गरिदिएको छैन, तर आजसम्म बाटाको सदुपयोग भएको छ। मेरो घरमा बाटो आइरहेछ, हर्ष छ, तर विस्मत पनि छ। किन राति सुत्ता पनि ती गाडी भासिएका छन् मेरै घरको कर्सामा, बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले, त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फिर भर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वस्ता गर्दैछन्। यो कारण के भएको हो यो केही बुझ्न सकिन मैले।
6: यो सड़क समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना, तोक्पेगोला, सोदो पोखरी, लोदिन लगायतका दर्जनौ क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ। ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन्। एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा:
8: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन, त्यसै गरेर त्यहाँको पर्यटन क्षेत्रहरू, जस्तै नजिकै भएको फुङफुङ्गे, एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोक्पेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो। र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयलाई लाभ पाउँथ्यो।
6: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन्। फुङलिङ नगरपालिका 1 नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन:
9: बाटो अहिले बनिने क्रममा छ, अब आशा छ जाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ। यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ, तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो हुन्छ, राम्रो आएको छ, 9 करोडको पैसा आएको छ र
6: यस सड़कको निगरानी गरिरहेको तम्मुर करिडोर सुबाङ खोला दोभान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ। निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो। हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तमोर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
10: कार्यवाही स्वरूप बोर्डले चाहिँ तान्ने हिसाबको एउटा अभियान हाम्रो चलिरहेको छ, बीचमा निर्माण व्यवसाय फेरि एक्टिभ भएर अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार्मिकहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अफसर भएको एरिया, हाइवे भएको एरियामा, सिवेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढ़िरहेको छ। त्यसपछि हाम्रो पिचकै काम गर्ने हो, त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर चाहिँ ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दोगुर्नेमा, गत आर्थिक वर्षमा चाहिँ क्रसरको पनि अलिक समस्या भएको थियो दोगुर्नेमा, त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो। यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसम्म त्यो बेसहरूको व्यवस्था गरेर यो आर्थिक वर्षमा त्यो ठेकालाई पनि हामीले कम्पिसेट गर्ने हिसाबले टार्गेट राखेका छौँ।
6: नयाँ बसमार्क माछा पोखरी हिरेवा दुभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ। तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै, सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ्दै गएको छ। कृष्ण फुरुम्बो लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
11: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
12: प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन, पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी बन्दै।
11: दशैंमा महँगीको मार, काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई, 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी।
12: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव, सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि।
11: एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडिएको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा।
12: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै।
11: साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन, जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ, तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ, बन्द कोठा भित्र अगाडिपट्टि टेलिभिजन छ, टेलिभिजनमा कांग्रेस महाधिवेशन पछिको खुला मंच भनेर देखाइएको छ, जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ, र नजिकै पलंगमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
12: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर बजार अनुगमन जारी, एकै दिन 30,000 बराबरका म्याद नागेका सामग्री बरामद गरी नष्ट। जानकी गाउँपालिकाले थारू लोक महाकाव्य बर्किमार सुन्ना सुनैना कार्यक्रम आयोजना गर्दै संस्कार संस्कृति जोगाउनमा सहयोग पुग्ने अपेक्षा। नेपाली कांग्रेस देउबा पक्षको कैलाली क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा धनंजय रिमाल निर्वाचित। र जानकी गाउँपालिका वडा नम्बर 3 सुवर्णपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई अभिमुखीकरण। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ। नगरपालिकाले सोमबार 2 वटा टोली बनाई टीकापुर बजार र वडा नम्बर 6 र 7 का पसलहरूको अनुगमन गरेको छ। टीकापुरका पसलहरूको अनुगमन गर्दा करिब 20,000 रूपियाँ बराबरका अखाद्य सामग्रीहरू बरामद गरी नष्ट गरिएको टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा सचिव चक्रबहादुर रावलले बताउनुभयो।
1: बजार क्षेत्रमा रहेका 16 वटा किराना पसलमा अनुगमन गर्दा 20,500 बराबरको सामान डेट एक्सपायर भएका सामानहरू हामीले नष्ट गरेका छौँ र व्यवसायीहरूले पनि हाम्रो यो सामानको एक्सपायर हुने डेट कहिले हो, व्यापारीहरूले आफ्नो व्यापारमा ध्यान दिनुपर्ने हुन्छ र सेवाकार्यले पनि सामान किन्दा यसमा एक्सपायर डेट के छ, सामान कस्तो छ हेरेर लिइदिनुहुनु हार्दै अनुरोध गर्न चाहन्छु।
0: अर्को टोलीको नेतृत्व गर्नुभएका नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले व्यवसायीहरूमा सुधार भइरहेको नयाँ व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालनबारे अनभिज्ञता व्यक्त गर्ने गरेको र 10,000 बराबरका सामग्री बरामद गरी नष्ट गरेको बताउनुभयो।
2: हाम्रो टोली चाहिँ विशेष गरेर ग्रामीण बजारमा केन्द्रित भएर हामीले गरेका थियौँ। ग्रामीण बजारको पनि मुख्य ठुला खालका किराना पसलहरूमा गएर हामीले चाहिँ अनुगमन गर्दाखेरि अब समग्रमा पहिलाको हिसाबमा चाहिँ तुलनात्मक हिसाबले व्यवसायहरूले चाहिँ अब सबै चाहिँ व्यवस्थितै देखियो। तर चाहिँ केही सामग्रीहरू जस्तो यो कोल्ड ड्रिङ्क्सहरूकोमा चाहिँ धेरै पसलहरूमा चाहिँ म्याद सकिएको देखिएको र उहाँहरूको जस्तो भर्खरै आएको भन्ने खालको चाहिँ कुराहरू चाहिँ गरिरहनु भएको थियो व्यवसायहरू र अहिले पनि अझ कतिपय व्यवसायहरूले चाहिँ जस्तो बिलहरूको प्रयोगमा चाहिँ व्यवस्थापन गर्नुपर्ने चाहिँ देखिएको छ। पहिलाको भन्दा चाहिँ बजार तुलनात्मक हिसाबले सुधारिएकै देखिएको छ र हामीले चाहिँ म्याद नागेका र गुणस्तरहीन कमसल खालका सामग्रीहरूलाई चाहिँ हामीले त्यही नष्ट पनि सम्बन्धित व्यापारीकै अगाडि र उहाँहरूले नै सम्बन्धित स्थलमै नष्ट गरिएको अवस्था छ। हामीले तल्लो बेल्टमा 14 वटा पसल हेर्यौं, त्यसमा 10,164 रुपियाँ बराबरको चाहिँ सामानहरू चाहिँ हामीले जफत गरेर नष्ट चाहिँ गरेको छ त्यति मूल्य बराबरको।
0: नगरपालिकाको बजार अनुगमन गरेकोमा उपभोक्ताहरूले खुशी व्यक्त गरेका छन्। टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 18 का उपभोक्ता अमर रिमालले वस्तुको गुणस्तर कायम गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न नगरपालिकाले निरन्तर अनुगमन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो।
3: प्रत्येक महिना होस् नभए यसको लागि अनुगमन गर्नु यति आवश्यकता रहेछ, धन्यवाद भन्न चाहन्छु म नगरपालिकालाई। किनभने हामीले त उपभोक्ताले यसमा म्याद कति छ, डेट कति छ, यो कहिले बनेको भने हाम्रो बच्चाले हेर्दैन, हामीले पनि हेर्दैनौँ। तर त्यो त कम्पनीले बनाएर दिएको हुन्छ, त्यो कहिले भित्र राखेर यिनीहरू बेच्छन्, त्यो चाहिँ एकदम स्वास्थ्यको लागि हानिकारक हो। यसको लागि नियमित अनुगमन गरेर शुद्ध र स्वच्छ खानेकुरालाई नगरपालिकाले खाने वातावरण बनाओस् र मूल्य पनि यहाँ के छ भनेपछि यसमा मैले अघिल्लोचोटि एउटा पसलको नाम नभनौँ, एउटा पसलको अनुगमन गर्दाखेरि त्यहाँ आफ्नो मनमानीको कोड त्यो कोडलाई चाहिँ उसले बुझ्ने, त्यो कतिमा आउँछ कतिमा बिक्री गर्नुपर्छ भने थाहा रहेनछ, त्यसमा पनि भ्रम लुट भइरहेछ। त्यो हाम्रो हामीले त यो तिहारमा दसैँमा यस्ता चाडमा झन् सुपथ मूल्यमा पाउनुपर्नेमा यसमा झन् हामीले महँगोमा पाइरहेछौँ, यो दुःखद कुरा हो। यसका लागि अनुगमन गर्नु गरेको नगरपालिकाको एकदम धन्यवाद छ। अझ पनि प्रत्येक महिनामा यसको अनुगमन होस्, स्वच्छ र सही तरिकाको मूल्याङ्कनको उपभोक्ताले खान पाओस्।
0: जानकी गाउँपालिका वडा नम्बर 3 सुवर्णपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका पदाधिकारीलाई अभिमुखीकरण गरिएको छ। अभिमुखीकरण कार्यक्रममा खानेपानी सञ्चालनको लागत खर्च विवरण, सदस्य शुल्क, सञ्चालन गर्दा आइपर्ने चुनौती, गुनासो व्यवस्थापन लगायतको बारेमा छलफल भएको छ। कार्यक्रममा सहजीकरण गर्दै खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार योजनाका पालिका सहयोग टोलीका सुशासन तथा संस्थागत विज्ञ गणेश उपाध्यायले विभिन्न शीर्षकमा हुने उपभोक्ता समितिको खर्च विवरणबारे जानकारी गराउनुभयो।
4: विभिन्न सामानहरू किन्नु पर्यो, रेगुलर मेन्टेनेन्स गर्नु पर्यो, टेक्निकल सपोर्टहरू कहिलेकाहीँ मान्छेहरू बोलाएर ल्याउँदा खर्चहरू तिर्नु पर्यो। यसरी गर्दाखेरि हामीले अब कहिलेकाहीँ उपभोक्ता समितिले अब्जर्भेसन कुन योजनाले कस्तो राम्रो गरेका छ, कति महसुल लगाएको छ, कति सदस्यता शुल्क लगाएको छ, त्यो कुराहरू हेर्नको लागि पनि हामीलाई खर्च हुन्छ। 1,50,000 अब मिटर किन्नु पर्यो तपाईँले, अब अहिले त फ्रीमा मिटर आउँछ, हामी सबैलाई थाहा छ, धाराको ठुटी बाहेक अरू सबै आउँछ, तर अर्को वर्षदेखि त तपाईँले आफै मिटर किनेर लगाउने, नयाँ घर थपिन्छ, नयाँ जडान गर्नलाई त्यसको त तपाईँले एकैचोटि किनेर मौजुदा राख्नु पर्यो नि त, एउटा अनुमान गरेर। भोलि प्रत्येक मान्छेले ल रामबहादुर भन्नेले मेरोमा मिटर जडान गरिदिनुहोस् भन्ला, तपाईँ नयाँ किन्न जाने त, श्यामबहादुर भन्नेले मेरोमा पनि जडान गरिदिनुहोस् भन्ला, तपाईँले बाटोमा अलिकति एजम्सन गरेर छलफल गरेर यो वर्षका लागि कति मिटर चाहिन्छ भनेर छलफल गरेर ल्याउनु पर्यो नि। अनि धाराका टुटीहरू ल्याउनु पर्यो, अब मान्छेलाई भोलि आफै किन्न पठाउने हो भने उसको पनि खर्चिलो हुन्छ, उपभोक्ता समितिको भूमिका पनि घट्छ। त्यो हिसाबले चाहिँ अब अडिट चार्ज भयो र यसरी अब गर्दाखेरि यसको 41,45,000
0: रुपियाँ। खानेपानीको निर्माण सञ्चालन कार्य सञ्चालनमा समस्या आउन सक्ने भएकाले त्यसको जिम्मेवारी उपभोक्ता समितिले लिनुपर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका पालिका सहयोग टोली प्रमुख जयराज पन्तले बताउनुभयो।
5: पाइपलाइन खन्दै जाँदा कतिले मेरो बारी पर्यो भन्छ, कतिले मेरो जग्गा पर्यो भन्छ, कतिले घर पर्यो भन्छ, होइन, त्यो बारेमा पनि यसलाई व्यवस्थापन गर्ने उपभोक्ता समितिले हो। किनभने अब कन्ट्राक्टरको मान्छेले भनेको छैन, मान्छे मान्दैन क्या, त्यहाँनिर तपाईँले जाने सम्झाउने
6: कन्ट्राक्टरलाई काम गर्ने ठाउँ दिने जग्गा खाली गर्ने जसले ठेक्का लगायो उसको दायित्वभित्र गर्छ, त्यो गाउँपालिकाको दायित्वभित्र गर्छ। गाउँपालिका भनेर फेरि उपभोक्तालाई नै गर्ने त हो, फेरि कन्ट्राक्टरले त त्यहाँ काम गर्ने होइन, म काम गर्ने चिठी लेख्छ उसले, त्यो त कन्ट्राक्ट नै त्यसले बाँध्यो, उसले केही बिगार्यो भने हामी लेख्छौँ भने
0: खानेपानी कार्यक्रम सञ्चालनमा गाउँघरका वर्गरहरूको सक्रियता आवश्यकता भएकाले उहाँहरूसँग गाउँमा छलफल चलाउन जरूरी रहेको खानेपानी क्षेत्रका सुशासन तथा पूर्वाधार सहयोग आयोजना पालिका सहयोग टोलीका सामाजिक विज्ञ कृष्ण पन्तले बताउनुभयो।
4: हामीले उहाँहरूसँग कोर्डिनेसन गर्नुको कारण पनि त्यो हो कि, बर्गरहरूले त्यो गाउँ समाज लिड गरिराख्नु भएको छ, उहाँहरू विश्वसनीय हुनुहुन्छ, उहाँहरूले भनेको मान्छेले विश्वास गर्छ, होइन, उहाँहरूले बुझ्नुभयो भने गाउँघरमा छलफल चलाउन सजिलो होला भनेर हामी सुरुदेखि उहाँलाई जोडिरहेको छ। गाउँपालिकामा पनि छलफलमा भयौँ, यहाँ पनि भयौँ, र त्यसैले अघि हामीले भनेका कुरा के हुन् भने, यी कुरा तपाईँ आफ्नो उसमा मात्रै नराख्नुहोस् के, समुदायमा छलफल गर्नु, बस्तीमा छलफल गर्नु, मान्छेको अनेक कुरा आउँछ, विरोध समर्थन त आइहाल्छ।
0: खानेपानी सरसफाई सञ्चालक समिति सदस्य टंकबलादीले वर्षौं पहिलेदेखि खानेपानी निर्माण भए पनि समयमा सञ्चालनमा आउन नसक्दा उपभोक्ताहरूका गुनासाहरू आउने गरेको बताउनुभयो।
7: हामीलाई जति गुनासो लाग्यो भने खालि यहाँ अभिमुखी कार्यक्रम हुने त्यो परिणाम काम केही नहुने होइन, त्यहाँ चाहिँ अलिक काम सुधार भइदिएको भए हामीलाई पनि सजिलो हुन्छ, यो सदस्यता बढाउनु पर्यो भन्ने आउँथ्यो। यहाँ रुखको विवाद थियो, त्यहाँमा पनि बुझेर रुख पनि हटायौँ होला, अब अहिलेसम्म खानेपानी
0: हुन्छ। छलफल कार्यक्रममा आगामी दिनको योजना पनि निर्माण भएको छ। समितिले कार्तिक महिनादेखि सक्रिय भएर खानेपानीको काम गर्ने गरी योजना बनाएको बताएको छ। कार्यक्रममा खानेपानी तथा सरसफाई स्वच्छता इकाई प्रमुख अनु, इन्जिनियर सब इन्जिनियर मंजु वैद्य, सामाजिक परिचालक सीता चौधरी, वर्गर समाजसेवी, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यक्रम कार्यान्वयन इकाई जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष लक्ष्मण गिरीको अध्यक्षतामा भएको हो। जानकी गाउँपालिकाले दिवंगत व्यक्तिको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि घाटसम्म पुर्याउन सहजीकरण गर्ने उद्देश्यले महाप्रस्थानयान भित्राएको छ। मृत्यु पश्चात दिवंगत व्यक्तिको पार्थिव शरीरलाई सम्मानजनक रूपमा अन्तिम संस्कार स्थलसम्म पुर्याउन सहजोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त यान भित्राएको बताएको छ। महाप्रस्थान यानको आपूर्ति गर्ने कम्पनीले गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलाई यानको साँचो हस्तान्तरण गरेको छ। साँचो हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष लालमती देवी कठरिया, कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकारी ज्योत्सना भट्ट जोशी लगायतको उपस्थिति रहेको थियो। खोज खबरमा जानकी गाउँपालिकाले थारूलोक महाकाव्य बर्किमार सुन्न सुनन्या कार्यक्रम गर्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध, जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनारमे पशु चौपाए नै बान देवी सड़क किनारमे माल वस्तु नै कुरा देवी साथे सड़क किनारमा पशु चौपाए बान के ढुंगा बालुवा गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुकरा लेह पर्ने बा
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जरानका लागि आवेदन दिन हुन अनुरोध छ याद राख्नुहोला पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था
10: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
11: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
10: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
11: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
12: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
13: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
14: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
15: ओइ बहिनी घरमा बट्टीको सामान चाहिएको थियो कहाँबाट किन्ने होला
14: किन टाढा जानु दिदी जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्
15: ए हो र त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्
14: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू विभिन्न ब्रान्डका तार एसी पंखा हिटर गिजर मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि
15: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन
14: हो नि तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्
15: न्यू ओम बिजुली भण्डार सप्लायर्स जमरापारी पेट्रोल पम्प अगाडि सम्पर्क नम्बर 9848569633 र 9851882446
0: विश्रामपछि खोज खबरमा स्वागत छ अब बाँकी खबर कंग्रेसको 15 नियमित अधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर 1 को प्रदेश क ख र क्षेत्रीय अधिवेशन भएको छ अधिवेशनले क्षेत्रीय सभापतिमा धनञ्जय रिमाललाई चयन गरेको छ यस्तै सचिवमा छत्र मल्ल लक्ष्मीराम चौधरी सहसचिवमा हंसराज रावल र धर्माकुमारी चन्द शाह पनि निर्विरोध निर्वाचित हुनुभएको छ यसका साथै अन्य सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ क्षेत्रीय संयोजक भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेसका नेता तथा पूर्व मन्त्री रामजनम चौधरीले पार्टीको आधिकारिकता सर्वोच्चमा विचाराधीन रहेको बताउँदै पार्टी फुटाउनुको जिम्मा गगन थापाको रहेको बताउनु भएको छ नेता चौधरीले पार्टी सभापति शेरबहादुर देउवामाथि विभिन्न आरोप लगाएर पार्टीको विशेष अधिवेशन गरेर निर्वाचनमा जाँदा गगन थापा नेतृत्वलाई जनताले अस्वीकार गरेको बताउनुभयो।
16: जुन कुराबाट उहाँले नेपाली कंग्रेसको बारेमा भन्नुभयो कि त्यो शेरबहादुर देउवाको कारणले गर्दाखेरि नेपाली कंग्रेस सभा जित्दैन, शेरबहादुर देउवाको मुख बित्दैन, शेरबहादुर देउवाको कारणले गर्दाखेरि हुँदैन, म गगन थापा भन्यो भने यो भन्दा बढी सिट ल्याउँछु भने जस्ता विभिन्न खालका स्लोगनहरू दिएर हाम्रा छात्रलाई भ्रममा पारेर उहाँले विशेष अधिवेशन गर्नु, विशेष अधिवेशन गरे लगत्तै जुन चुनाव भयो त्यो चुनावबाट के देखियो भने गगन थापाको नेतृत्व नेपाली कंग्रेसलाई जनताले स्वीकार गरे, स्वीकार नगर्दाखेरि 99 सिटबाट घटेर हाम्रो कति सिट आयो 38 सिटमा।
0: अर्का पूर्व मन्त्री तथा कंग्रेस नेता डाक्टर रणबहादुर रावलले मरणासन्न भएको अभिभावकलाई अपमान गरी पार्टी फुटाउने काम गलत भएको बताउँदै आफूहरूले सबैलाई सम्मान गर्ने भएकाले नियमित महाधिवेशनमा होमिएका बताउनुभयो।
17: दुई दुनियाँ छोड्न नसकेर आफ्नो अभिभावकलाई बाटोमै छोडेर मरणासन्न भएको अभिभावकलाई बाटोमै छालेर त्यो पदको लोलुङ्गामा गएर उहाँले पद सम्हाल्नु भएको छ, बडा गौरवशाली इतिहास रच्नु भएको, तर उहाँले इतिहास रच्नु भएको छैन। त्यो नेपाली कंग्रेसको अहिलेसम्मको इतिहासमा 80 दशकको इतिहासमा एउटा कलङ्कको कालो कलङ्कको टिका लगाउनु भएको यो इतिहासले भन्नु, त्यस कारण हामी उहाँहरूको जोसँग गएका साथीहरू जो छन् सबैले बदमासी गरे भन्ने होइन, उहाँलाई सम्झाएर हामीले ज्याउनु पर्नेछ, हामीले अझ कति यात्रा गर्नुपर्नेछ त्यसको लागि हामी तयार छौँ, तर हामी आफ्नो अभिभावकलाई पनि सम्मान गर्छौँ, हामी हाम्रा साथीभाइ सँगै सबैलाई सम्मान गर्छौँ, हाम्रा युवा पहिला दलित जनजाति सबैलाई सम्मान गर्छौँ।
0: पूर्व सांसद गंगा बहादुर कुँवरले यसअघि 2015 सालमा पनि यस्तै खेल भएको स्मरण गराउँदै यस्ता कार्यबाट सचेत हुन आग्रह गर्नुभयो। महासमिति सदस्य नवराज रावलले आफूहरू जनताको समस्या समाधानमा साथ दिँदै अघि बढ्नुपर्नेमा विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा महासमिति सदस्य धर्मराज नेउपानी, पूर्व महाधिवेशन प्रतिनिधि वीरबहादुर हमाल, महाधिवेशन प्रतिनिधि तथा जानकी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष उमा महतो, कैलाली क्षेत्र नम्बर 1 प्रदेश कका सभापति विधिराम चौधरी, टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजी, नेपाली कंग्रेस टिकापुर नगर सभापति झपट बुढा, जानकी गाउँपालिकाका सभापति गोविन्द विष्ट, जोशीपुर गाउँपालिकाका सभापति विश्वनाथ चौधरीले शुभकामना व्यक्त गर्नुभएको थियो। क्षेत्रीय सचिव धनञ्जय रिमालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्रदेश खका संयोजक मोतीराम भण्डारीले गर्नुभएको थियो। जानकी गाउँपालिकाले थारू समुदायको लोक संस्कृति संस्कार लोप हुन लागेको भन्दै पछिल्लो समय संस्कार संस्कृति जगेर्नाको लागि विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको छ। गाउँपालिकाले यही असोज 28, 29 र 30 गते पालिकाको धर्मापुरमा थारू लोक महाकाव्य बर्किमार सुन्न सुनैना कार्यक्रमको आयोजना गर्दैछ। यसै विषयमा सहकर्मी गीता चौधरीले जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलाई बर्किमार कार्यक्रम कसरी गर्नुहुन्छ भनी सोध्नु भएको छ।
18: हामीले तीन दिन यो कार्यक्रमको आयोजना गरेका छौँ। बर्किमारमा खास गरी यो थारू लोक महाकाव्य हो र यसमा चाहिँ 12 पैधारहरू छ। त्यो 12 पैधार सकाउनका लागि टेन्टेटिभ 3 लाग्छ भनेर हामीले अनुमान गरेका छौँ। र जो बर्किमार गाउने अनि त्यसको व्याख्या गर्ने मान्छेहरू हुनुहुन्छ उहाँहरूकै अनुसार सल्लाह अनुसार हामीले यो 3 तोक्या छौँ। र यो बर्किमार भनेको खास गरी सुरु गरिसकेपछि अन्त गर्नुपर्छ भन्ने मान्यता पनि रहेको हुनाले त्यसै अनुसार हामीले त्यो कार्यक्रम गर्ने योजनामा छौँ। र विशेष गरी 12 पैधारमा 1 दिनमा 4 सकाउने र 3 दिनमा 12 सकिन्छ भन्ने टेन्टेटिभ मान्यता छ। र विशेष गरी यो बर्किमारमा धेरै कुरा छ। थारूको पहिचान छ होइन, अनि थारूको अब पहिचान मात्रै छैन, यसमा अब विशेष गरी राजनीति छ, संस्कार छ, संस्कृति छ, परम्परा छ, र यसमा विशेष गरी जीवन के हो, संघर्ष के हो, अनि हाम्रो अब जीवनको मूल्य के हो, हाम्रो सामाजिक दायित्व के हो भन्ने कुरा थुप्रै कुरा भएको हुनाले त्यो कुरा चाहिँ अब सबैले सिक्नुपर्छ भन्ने मान्यताका साथ हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। र यो जानकी गाउँपालिकाको वार्ड नम्बर 6 रहेको महेन्द्र शिशु माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गर्दैछौँ।
19: अनि खास यस कार्यक्रममा त्यो पैडारहरू सकाउने मात्र हो कि अन्य के कार्यक्रमहरू हुन्छ?
18: बर्किमार आफैमा पनि लोक महाकाव्य भएको हुनाले यो लयमा गाउँछ र त्यसको अब धेरै कुरा पछिल्लो पुस्ताले बुझ्नुहुन्न, मै पनि बुझ्दैन, त्यही भएर यो यसमा चाहिँ खास भन्न खोजेको कुरा के हो भन्ने कुराहरू चाहिँ अलिकति व्याख्या पनि हुन्छ। यो सँगसँगै जसरी अब अरू महायज्ञहरू तपाईँले देख्नुहुन्छ त्यो महायज्ञमा वाचकले चाहिँ वाचन गर्नुहुन्छ होइन, त्यसमा बीचबीचमा भजनहरू पनि हुन्छ, त्यस्तै प्रकारले हामीले पनि बीचबीचमा बर्किमारसँग रिलेटेड थारू नाचहरू पनि जोड्ने प्लानमा छौँ हामी।
19: बर्का नाच
18: चाहिँ हुन्न, बर्का नाच अब यो क्षेत्रमा तपाईँले कहीँ पनि भेटाउनुहुन्न। बर्का नाचको सुरुवात विशेष गरी दाङको जलौरा गाउँमा हो र जलौरा गाउँमा पनि अहिले हुन्छ कि हुन्न भन्ने थाहा छैन। दाङमा भइहाले पनि त्यहाँका अब केही नभने 50-60 जना मान्छेहरू हामीले ल्याउनुपर्छ, त्यत्रो खर्च हामीले गर्न भ्याउँदैनौँ, सकिँदैन, त्यही भएर अब त्यो म्यानेजमेन्ट पनि गाह्रो हुन्छ। र त्यही भएर अहिले टेन्टेटिभ हामीले बर्कीमा सुन्ने र त्यसको व्याख्या गर्ने नै हो र त्यसबाट धेरै कुराहरू सिक्न सकिन्छ भन्ने कुरा चाहिँ हो।
19: अब यो सुन्ने र सुनाउने कार्यक्रम छ होइन, अब मुख्य वाचक सहायक वाचकहरू पनि हुनुहोला, खास मुख्य वाचकमा को रहनु भएको छ?
18: यसमा चाहिँ मुख्य वाचक चन्द्रप्रसाद चौधरी हुनुहुन्छ र उहाँको सहयोगीको रूपमा जग्गु र जगवीर चौधरी हुनुहुन्छ। उहाँहरू मात्रैले यो बर्किमार गाउनुहुन्न, यो हाम्रो क्षेत्रमा जो गाउँपालिकामा अथवा यो हाम्रो गाउँपालिकाको सेरोफेरोमा नजिकको जो जोलाई बर्किमार गाउन आउँछ उहाँहरू पनि आउनुहुन्छ र सँगै टिममा बसेर त्यसरी गाउनुहुन्छ।
19: सन्ध्याकालीन समयमा सुरुवात गर्ने भन्ने कुरा छ, राति चाहिँ कति लामो समय
18: त्यसको लागि हामीले साँझ टेन्टेटिभ 6 सुरु गर्ने र 10 सकाउने भन्ने योजना छ हाम्रो चाहिँ।
19: यो वाचन सँगसँगै यहाँका सांस्कृतिक कार्यक्रमहरूको पनि झलक हुन्छ?
18: झलक हुन्छ, त्योसँग मिल्ने झलकहरू हुन्छ। जसरी अब महायज्ञ लाउँदा भजनहरूमा त्यो खालको अलिकता नृत्य त्यो राखिया हुन्छ, त्यस्तै गरी हामीले पनि बर्किमारको बीचबीचमा सखिया नाच अथवा अरू त्योसँग रिलेटेड नाचहरू के हुन सक्छ त्यो अब जो हाम्रो वाचकहरू हुनुहुन्छ उहाँहरूले टेन्टेटिभ यो नाच यहाँनिर राखौँ यहाँनिर राखौँ भनेर भन्नुहुन्छ, त्यही अनुसार हामी राख्छौँ।
19: यो त बर्किमार सम्बन्धीकै हामी छलफल गर्यौं होइन, कार्यक्रम सुन्ने सुनाउने कार्यक्रम छ, यसबाट विशेष खास उपलब्धि चाहिँ के हुन्छ होला?
18: बर्किमार भनेको अब बर्की भनेको ठूलो अनि मार भनेको लडाई हो, के यो ठूलो लडाई हो र यो तपाईँ हामीले सुन्छौँ पढ्छौँ हेर्छौँ होइन महाभारत भनेर, महाभारत त लडाई हो, त्यसमा धेरै कुरा छ, राजनीति छ, माया छ, प्रेम छ, ईर्ष्या छ, जीवन छ होइन, र जीवनमा हामीले अब गर्नुपर्ने दायित्व के हो अनि हाम्रो जीवन कसरी बिताउने भन्ने कुरा छ, र यसमा राजनीति पनि भएको हुनाले राजनीति भनेकै अब साम दाम दण्ड भेद थुप्रो कुराहरू ती सबै कुरा चाहिँ कसरी हुन्छ भन्ने कुरा चाहिँ सिक्न पाइन्छ र तपाईँ हामी बाँचिरहेका छौँ यो जीवन हामीले कसरी बाँच्ने, अब हाम्रो सामाजिक दायित्व के हो, पारिवारिक दायित्व के हो, यसमा चाहिँ अब योगका कुराहरू पनि छन्, धेरै कुरा यसमा भएको हुनाले यसबाट अब धेरै मान्छेले धेरै फाइदा लिन सकिन्छ भन्ने चाहिँ हाम्रो मान्यता छ र यसले अहिलेसम्म कहीँ पनि अब नेपालको कुनै पनि कुनामा यस्तो कार्यक्रम भएको छैन र जानकी गाउँपालिकाले पहिलो प्रयास गर्दैछ र यो खालको कार्यक्रमले अरू ठाउँमा पनि भयो भने हाम्रो जुन खालको थारूको पहिचान छ संस्कृति छ संस्कार छ नि त्यो पनि बच्छ तपाईँलाई थाहा छ अब जबसम्म हाम्रो संस्कार संस्कृति पहिचान रहन्न तबसम्म हाम्रो समुदाय बाँच्दैन त्यही भएर समुदाय बचाउने कार्यक्रम पनि हो
19: भनेपछि समुदाय बचाउने संरक्षण गर्ने र नयाँ पुस्तालाई
18: हस्तान्तरण गर्ने र यसबाट सिक्ने पनि हो कि धेरै कुरा राजनीति सिक्न पाइन्छ संस्कार संस्कृति अनि परम्परा योसँग रिलेटेड गीतहरू जुन अहिले बर्कीमा हामीले गीत भनिरहेछौँ हो त्यो गीत त अब तपाईँले कति गाउनुहुन्छ थाहा छैन मलाई तर मैले त गाउँदिनँ त्यही भएर त्यो कुरा पनि सिक्न पाइन्छ
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम
14: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
15: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार सम्पर्क मोबाइल नम्बर 9810635347।
14: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छत्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
15: हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 9848421।
20: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
21: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
20: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
21: महिनाको महिनावारी गडबडीको समस्या,
20: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
21: पेट सम्बन्धी सम्पूर्ण समस्या,
20: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
21: ईसीजी सेवा,
20: डिजिटल एक्सरे सेवा
21: र प्रयोगशाला ल्याब सेवा।
20: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
22: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
23: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक्क राजु घरमा लाउने कलर सबै पाइन्छ।
24: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
25: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
22: भनेदेखि सबै कुरा पाउने रहेछ।
20: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
24: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
26: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
20: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको जानकी गाउँपालिका वडा नम्बर 5 को अमौरीमा सामुदायिक होमस्टेको उद्घाटन भएको छ। आजको जनआवाजमा हामीले होमस्टे सञ्चालनमा आएपछि के फाइदा हुन्छ भनी केही नागरिकलाई सोधेका छौं।
1: मोर नाम लाल बहादुर चौधरी हो मैं जानकी पास समोरी कैलाली अपन गांव में हुई कले से फायदेक लगे हमरे तो हेरती अपन यहाँ होम स्टे हुई कले से तो फायदेक लगे हेरती हमरे तो ना अभी तो भरकर शुरुआत मिल पाई अब भरकर का करना हो अब हुई जाए तो आगे देखा जाए हमने तो हुई ना मत हुई कही अब होम स्टे आएगी कले से अब हमारे गाँव में विकास हुई गाँव गाँव में विकास हुई कले से हमारे तो बढ़िया हुई कह के अपन गाँव में फिर देखा और फिर कोई ऐसे की कोई पब्लिक से ऐसे की कह के हमारा रुचा होगा ये सोच बात
2: चौधरी हो जानकी पास हमरे तो एकदम खुशी आती कि हमारे यहाँ विकास हुई तो एक तो विकासे हुई जैसे मानती हमरे एक तो विकासे हुई हमरे खुशी आती एकदम मने बढ़िया से मने होम स्टे चलाए तेमा जमा बाहर बाहर के मने यही तो और हमारे तेमा जमा यहाँ चीन परस हुई बढ़िया रही कह के सोचती आती हमरे से भर खर करे की आते अब कैसी के चलाए से ठीक ना तो चलाए से कहीं तो आओ दूर दूर के फिर संघरे चीन जान हुई तो आओ बढ़िया रही कमाई मेर के सोच ले आती हमरे
3: लक्ष्मी थारू अमौरी मजा हुई अमौरी गाँव परिचय हुई जैसे प्रकार के खाना बनी खाना खाए थे यही घोघी का बनी थी ठाव आर्थिक रूप में विकास हुई
4: मोर नाम कुलिया डंगौरा थारू है अभी से फायदा तो का हुई साग सब्जी बेच ही तो मन एक चीज छोड़ते पैसा जन्नी मन थाना आये रह तो कह दो अब दूर दूर से ही कोई बनवा हेरेक नाव से आये कोई घर हेरेक नाव से जाय थे कोई और हेरेक नाव से ही ना तो मन होम स्टे के फायदा रही वहां तो खाही बढ़िया बढ़िया प्रकार के ढिकरी बनाई ही मासू कटही आलू गोभी मांगल मोट मिला पकली मुसुआ सब न घोघी अमौरी अमौरक विकास हुई मनो लगे लग हमरे फिर बेचे पा अपन उत्पादन कर आलू गोभी हुई जाए और मुर्गी मुर्गा फेन पाले से कपड़ो बेच धारब न फायदा आए एक दो रूपया घर खेती चले ना
5: दिलवीटा मही मोर नाम लहरानी देवी चौधरी है गाँव पालिका पांच हमरे उत्पादन कर तरकारी बेचब हमारे गाँव विकास हुई गाँव के परिचय हुई सब कुछ
0: यस्तै जनावरसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक टीकापुर बजार अनुगमन जारी एकै दिन 30,000 बराबरका म्याद नागेका सामग्री बरामद गरी नष्ट जानकी गाउँपालिकाले थारू लोक महाकाव्य बर्किमार सुन्ना सुनैना कार्यक्रम आयोजना गर्दै संस्कार संस्कृति जोगाउनमा सहयोग पुग्ने अपेक्षा कंग्रेस क्षेत्र नेपाली कंग्रेस देउवा पक्षको कैलाली क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा धनंजय रिमाल निर्वाचित र जानकी गाउँपालिका वडा नम्बर ३मा सुवर्णपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई अभिमुखीकरण अहिलेलाई खोज खबर यति नै प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु सामुदायिक रेडियो टीका कार्यक्रम सुन्दै गर्नुहोला नमस्कार।

श्रोतागृह नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 27 गते मंगलबार, तदनुसार अक्टोबर 13 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि प्रतिस्पर्धामा उत्रनु पर्ने परिस्थिति आए पनि आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। यात्रामा हतार नगरी आवश्यक कागजात जाँच्नु उचित हुनेछ। वृष राशि हुनेहरूको लागि घरमा लामो समयदेखि थन्किएको काम टुंग्याउने वातावरण बन्नेछ। कृषि, पशुपालन वा जमीनसँग सम्बन्धित काममा व्यावहारिक निर्णय लिनुहोला। मिथुन राशि हुनेहरूको लागि प्रतियोगिताको तयारी गर्नेहरूलाई अभ्यासबाट कमजोरी सुधार्ने मौका मिल्नेछ। सानो कुरालाई बढ़ाई चढ़ाई गरेर प्रस्तुत नगर्नुहोला। कर्कट राशि हुनेहरूको लागि लामो समयदेखि प्रयोग नभएका वस्तु छुट्याउँदा ठाउँ व्यवस्थापन गर्न सजिलो हुनेछ। आफन्तसँग सम्पत्ति सम्बन्धी कुरा उठेमा प्रमाण र विवरणका आधारमा छलफल गर्नुहोला। सिंह राशि हुनेहरूको लागि आफ्नो प्रतिभा सार्वजनिक गर्ने वा कुनै कार्यक्रमको जिम्मा सम्हाल्ने अवसर आउन सक्छ। प्रशंसा पाउँदा पनि अरूको योगदानलाई व्यवस्था नगर्नुहोला। कन्या राशि हुनेहरूको लागि सानो त्रुटि भेटिएमा त्यसलाई लुकाउनुको सट्टा सच्याउँदा पछि सजिलो हुनेछ। सिप सिक्ने क्रममा अनुभवी व्यक्तिको तरिका अपनाउँदा उपयोगी ज्ञान प्राप्त हुनेछ। तुला राशि हुनेहरूको लागि सामाजिक कार्यक्रममा सहभागी हुँदा नयाँ विषयबारे जानकारी मिल्नेछ। कसैको पक्षमा बोलेर विवाद समाधान गर्ने जिम्मेवारी आउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि आफ्नो गोपनीयता र व्यक्तिगत सीमाबारे सचेत रहने दिन छ। कसैले अधुरो सूचना दिएर निर्णय गराउन खोजेमा थप विवरण माग्नुहोला। धनुराशि हुनेहरूको लागि लेखन वा बोलचालसँग सम्बन्धित काममा सुधार ल्याउने प्रमाण प्रेरणा मिल्नेछ। छोटो दूरीको आवाज जावतले कुनै उपयोगी जानकारी जुटाउन मद्दत गर्नेछ। मकर राशि हुनेहरूको लागि अरूले प्रयोग गरेको उपाय तपाईँको परिस्थितिमा पनि मिल्न सक्छ भन्ने निश्चित हुँदैन। कार्यस्थलमा जिम्मेवारी बाँडफाँड गर्दा आफ्नो भूमिका स्पष्ट राख्नुहोला। कुम्भ राशि हुनेहरूको लागि कुनै सामूहिक अभियान वा सार्वजनिक हितको काममा योगदान दिने अवसर मिल्नेछ। आफ्नो विचार अरूले तुरन्त स्वीकार नगरे पनि शान्त ढंगले तर्क प्रस्तुत गर्नुहोला। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कुनै उपयोगी वस्तु मरमत गर्ने वा बिग्रिएको सामानको विकल्प खोज्ने काममा ध्यान जानेछ। आफ्नो अनुभव बाँड्दा अरूलाई व्यावहारिक सहायता पुग्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 0915612555 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: हो। ओसीएमसीले के सहयोग गर्छ त?
1: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म। आयोजक श्री मल्लिका विद्यापीठ, गुरूकुल टिकापुर, कैलाली।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा ओक झुमरा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: पढाइ छुट्यो साथी छुटे सबै।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
6: न्यू अछाम जालपाडेबी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
7: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
8: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
9: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
10: महिनाको महिनावारी गडबडीको समस्या,
9: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
10: पेट सम्बन्धी सम्पूर्ण समस्या,
9: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
10: ईसीजी सेवा,
9: डिजिटल एक्सरे सेवा
10: र प्रयोगशाला ल्याब सेवा।
9: फोन नम्बर 98484 27359 र 98842 73 59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिलसेना। समाजमा संस्थामा बोल्ने मानिस नभए नेतृत्व निरङ्कुश हुन्छ। कैलालीको जानकी गाउँपालिका वार्ड नम्बर 6 स्थित कैलाशेश्वर सामुदायिक वनको नेतृत्वमा पनि यस्तै भयो। कार्य समितिमा बसेका सीमित व्यक्तिहरूले वनमा आर्थिक दोहन गरिसकेपछि मात्रै उपभोक्ताहरूले थाहा पाए। उपभोक्ता जागे, नयाँ नेतृत्व ल्याए, तर वन सुधार गर्ने अभियानमा लागेका अगुवा कुनै पनि पदमा बस्न मानेनन्। यस मध्येका एकजना व्यक्तित्व हुनुहुन्छ जानकी गाउँपालिका वार्ड नम्बर 1 पूर्व वडाध्यक्ष तथा राजनीतिक अगुवा धनीराम चौधरी। आज हामी उहाँ धनीराम चौधरीसँग स्थानीय विकास, नागरिक अभियानको प्रभाव र राजनीतिक विषयमा चर्चा गर्दैछौ। धनीरामजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यो पछिल्लो समय कैलाशेश्वर सामुदायिक वनमा कार्य समितिका पदाधिकारीबाट भएको अनियमितताका विषयमा जुन अभियान शुरू भयो,
1: हजुर,
0: यसले नेतृत्व परिवर्तन गर्यो। यो चाहिँ उपभोक्ता जागेर नेतृत्व परिवर्तन भयो कि तपाईँ अगुवाहरूले जगाउनु भयो? यहीँबाट शुरू गरौं।
1: धन्यवाद छ तपाईँलाई। यो विषयमा चाहिँ भन्नुपर्दा असन्तुष्ट भनेको पहिलेदेखि थिए यिनीहरू, जुन क्रियाकलाप देखेर, पुरानो कार्य समितिहरू क्रियाकलाप देखेर, तर अब यसलाई चाहिँ अब उजागर गर्नको लागि र बोल्ने ठाउँ नपाएर, तपाईँको उपभोक्ताहरूले चाहिँ आफ्नो आवाज बुलन्द गर्ने ठाउँ नपाएर चाहिँ यो चाहिँ यत्तिकै उनीहरू झन् मौलाउन खोजिरहेका थिए र मौलाए पनि लास्टमा तपाईँको जब 16 साधारण सभा भयो, 16 साधारण सभा 2082 माघ 12 गते, जब माघको 12 गते 16 साधारण सभामा अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि उपभोक्ताहरूले प्रश्न चिन्ह खडा गरे, लगभग 10-15 वटा बुन्दामाथि उहाँहरूको असन्तुष्ट जनाएर त्यस बुन्दाको जवाब माग्दाखेरि अध्यक्ष लगायत कुनै पनि सदस्यले, कार्य समितिका सदस्यले त्यसको जवाब दिन नसक्दा यो विवाद उत्पन्न भएको र थाहा नपाएको उपभोक्ताहरूले पनि त्यहाँबाटै धेरै प्रश्न भएर चाहे त्यसमा
0: त्यो कार्य समिति जो पहिला थिए उहाँहरूको पनि असन्तुष्टि थियो कि यो साधारण सभामा अरू उपभोक्ता बोलिसकेपछि मात्रै अलिकति साइड लागेका हुन्?
1: यस्तो छ, कार्य समितिका पदाधिकारी सदस्यहरू भित्रभित्रै यिनीहरूको असन्तुष्टि थियो भन्ने कुरा पनि सुन्नमा आउँथ्यो, तर यसलाई चाहिँ विरोध रूपमा चाहिँ ल्याउन सकेका थिएनन्। र पछि बीचमा जब यसको आवाज उठ्न थालिसकेपछि धेरै कार्य समितिका सदस्यहरूले राजीनामा पनि गरेका छन्, त्यसपछि अब उहाँहरू बिस्तारै बोल्न थाल्नुभएको।
0: जस्तो अब कुरा त त्यो रिपोर्ट हेर्दाखेरि अब लाखौं घोटाला भयो होला भन्ने अनुमान गरेका छन् होइन? तपाईँ त संघर्ष समितिमै लाग्नुभयो, खास त्यसमा तपाईँले के देख्नु भएको छ? हामीले लागेको अस्वाभाविक हो अथवा त्यहाँ केही भएको छ? तपाईँको विचारमा के छ?
1: अब त्यसमा हाम्रो जब प्रतिवेदनमाथि जनताहरूको या उपभोक्ताहरूको प्रश्न खडा भइसकेपछि हामी त्यसलाई गहन रूपले अध्ययन गर्दा त्यसमा विशेष गरेर बुन्दाहरू त धेरै छन्, तर विशेष गरेर 10 वटा बुन्दा छन्। अब त्यो बुन्दागत रूपमा भन्नुपर्दा अलिक सबै अहिले सरसरी भन्न सकिने अवस्था छैन, तर त्यो मुद्दाको रूपमा एउटा हामीले चाहिँ सम्बन्धित निकायमा 10 वटा बुन्दा आर्थिक अनियमितता लगायत तपाईँको विभिन्न तपाईँको जुन कानूनी प्रक्रियाहरूको कुरामा पनि उहाँहरूको अनियमितता देखेपछि यसमा चाहिँ विशेष गरेर आर्थिक रूपमै उहाँहरूले धेरै अनियमितता गरेको हामीले
0: बुन्दा त 10 वटा भयो, त्यसमा अब सबै त त्यस्तो प्रमाणित नपनि होला, तर हुने खालको चाहिँ के देख्नु भएको छ? त्यसमा
1: हुने खालको सबभन्दा पहिला त्यसमा जुन रेखा नियन्त्रण, अग्निरेखा नियन्त्रणको आर्थिक कुरा र त्यसमा तपाईँको एउटा चाहिँ कैलाशेश्वरतिर आउने बाटो लगभग 1.5-2 किलोमिटर छ, त्यो बाटो निर्माण गर्दाको बजेटको विषय र विभिन्न तपाईँको यो जुन पिकनिक जाने के भन्छ त्यसलाई भ्रमणका कुराहरूमा 7 लाख एकचोटिमा, 2 लाख 2.5 लाख एकचोटिमा, त्यस्तो अस्वाभाविक खर्च देखियो।
0: अब अभियानको अगुवाई तपाईँहरूले गर्नुभयो, अब अस्ति नयाँ साधारण सभा पनि भयो होइन?
1: हजुर,
0: त्यो अगुवाईमा गर्ने मान्छेहरूले नै नेतृत्व, खास गरी आन्दोलनमा यस्तो अभियानमा त जसले अगुवाई गर्यो त्यो नेतृत्व हुनुपर्ने हो, तर त्यस्तो भएन, यो अलि अचम्म भयो भन्छन्, यो चाहिँ के लाग्यो?
1: यस्तो हो, हामी पदको लागि चाहिँ नेतृत्व गरेको होइन, पदको लागि हामीले चाहिँ कुनै त्यो संघर्ष गरेको होइन, हामीले चाहिँ कैलाशेश्वर सामुदायिक वन एउटा संस्थालाई जोगाउनका निमित्त र त्यस संस्थामा आबद्ध भएका उपभोक्ताहरूको हक अधिकारको लागि लडेको हो। यदि हामी चाहिँ यस संघर्ष गरेको हो र यसमा नेतृत्व गरेको र हो, हामीलाई चाहिँ पद चाहिन्छ, म एउटा लिडरसिप गरेको छु, मलाई चाहिँ यो कार्य समितिको अध्यक्ष या कुनै पद चाहियो भन्ने हिसाबले लाग्थ्यो भने हाम्रो पनि कुनै अर्थ रहँदैन, त्यो बदनियतले आएको हो भन्ने कुरा बुझिन्थ्यो र त्यो हामी गर्न चाहेका छैनौँ।
0: अर्को यो पदस्थापनकै दिनमा पनि अब त्यहाँ जति अगुवाहरू बोल्नुभयो तपाईँहरू धेरैजनाले चाहिँ नयाँ कार्य समितिलाई खबरदारी गरेको खालको भाषा त्यस्तो आइरहेको थियो होइन, यो चाहिँ कार्य समितिको तपाईँहरू सफलताको लागि धेरै चिन्ता गरे हो कि अथवा यो कार्य समिति पनि केही कमजोरी देखिराख्नु भएको छ अहिले?
1: यस्तो छ, यो कार्य समिति भर्खर जन्म लिएको छ, निर्वाचित भएर आएको छ, उहाँहरूप्रति कुनै शङ्का अहिले छैन, उहाँहरू भर्खरै काम गर्ने एउटा अवसर पाउनु भएको छ, उहाँहरूलाई खबरदारी मात्रै गरेको हामीले, जुन किसिमले पुराना कार्य समितिले गल्ती कमी कमजोरीहरू गरेर जुन यस्तो अब स्थिति बनाउनु भएको छ, त्यो स्थिति तपाईँहरूबाट नयाँ निर्वाचित कार्य समितिले यस्तो गल्ती नदोहोर्याउन् भन्ने एउटा खबरदारी मात्रै गरेको हामीले।
0: केही मान्छेहरू त्यहाँ भनिराखेका थिए अब अहिलेको अध्यक्ष जो हुनुभयो उहाँ पहिलेको कार्य समितिमा पनि हुनुहुन्थ्यो भनेर त्यही नजरले हेरिराख्नु भएको थियो होइन, तपाईँलाई त्यो चाहिँ कसरी अरूको नजरमा उहाँ चाहिँ पहिलो कार्य समितिमा भए उनीहरूले हुन नहुने भन्ने खालको पनि चुनौती दिइराखेको थियो भने तपाईँहरूलाई ठिकै छ भन्नेमा सायद लाग्नुभयो होला होइन, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
1: यसलाई हामीले जहाँसम्म त हाम्रो संघर्ष समितिको एउटा निर्णय नै भएको थियो र हाम्रो उद्देश्य के थियो भनेपछि जहाँसम्म यो नयाँ कार्य समितिमा आउने व्यक्ति कुनै पुरानो पदाधिकारी नहोस्, शुद्ध मान्छे आओस् भन्ने हाम्रो चाहना थियो, तर यसरी हेर्दै गर्दा नयाँ र गर्न सक्ने सक्षम व्यक्ति हामीले नपाएर उहाँ जुन अहिले यो निर्वाचित भएर आउनुभएको अध्यक्षजी हुनुहुन्छ, उहाँ पनि एउटा पुरानो कार्यकालमा आफू र आफ्नो उहाँको परिवार पनि आइसकेको अवस्था र अब यसलाई दुई किसिमले हेरेका छौँ हामीले, एउटा उहाँ अनुभव पनि बटुलेको मान्छे, अनुभव भएको मान्छे चाहिन्छ नै त्यहाँ, र त्यहाँ भएका गतिविधिलाई तपाईँको विद्रोह गरेर जुन उहाँको एउटा श्रीमती हुनुहुन्छ उहाँले चाहिँ अनैतिक कार्यको विद्रोह गरेर उहाँले चाहिँ कोषाध्यक्षमा रहँदै गर्दा विद्रोह गर्नुभयो, उहाँले तपाईँहरू गलत गर्दै हुनुहुन्छ यो चाहिँ ठिक लागेन मलाई भनेर विद्रोह गरेर उहाँले राजीनामा पनि दिनुभएको हो, भित्र भएको कुराहरू व्यतिथिहरू उहाँले नै उदाहरण गर्नुभयो, उहाँले नै बाहिर ल्याउनु भएको हुनाले उहाँप्रति एउटा सच्चा इमान्दार व्यक्ति हुनुहुन्छ भनेर विश्वास पनि गरेको कारणले खास उहाँलाई अगाडि सार्न हामीले लागेको हो खास।
0: अब कैलाश्वर वनको स्रोत धेरै छ, हुन त उपभोक्ताको संख्या पनि धेरै छ होइन, अब अहिलेसम्म हेर्दाखेरि चाहिँ अब बजेटहरू जति निस्किन्छ सकेसम्म बजेट बनाउने, आर्थिक लिने, सबैलाई खर्च गर्ने, अब स्रोतको त्यसरी खर्च गरेको र खर्च गर्न नसकेर थोरै गर्नु ठाउँमा नै धेरै गरेको भन्ने तपाईँहरूको असन्तुष्टि जस्तो लाग्छ होइन। अब तपाईँ अहिले अध्यक्ष त हुनुहुन्न, यदि तपाईँले गर्न चाहेको चाहिँ कैलाश्वर वन चाहिँ कस्तो हो, कसरी अगाडि बढ्नुपर्छ?
1: यो चाहिँ अब यो आर्थिक विषय भन्दा पनि संस्थागत हिसाबले यो कुनै सेवामूलक संस्था पनि खासै होइन, यो एउटा के अरे तपाईँको आर्थिक हिसाबले यो एउटा आइसोलेट भएको सामुदायिक वन हो, यो सामुदायिक वनबाट आइसोलेटबाट आएको आर्थिकबाट जहाँसम्म जनतालाई उपभोक्तालाई उपभोक्ताको हितमा हुने एउटा विभिन्न किसिमको आयार्जनमूलक कार्यक्रम, आर्थिक स्तर एकदम न्यून भएका छात्रहरूलाई विद्यार्थीहरूलाई छात्रवृत्ति कार्यक्रम लगायतका अब जुन वन पैदावारका कुराहरू छन् त्यसमा काठहरू दाउराहरू समयमा र आवश्यकता अनुसार उपलब्ध गराउन सक्ने र सामुदायिकभित्र संस्थाभित्रको जुन पारदर्शिता छ सुशासन छ त्यसलाई चाहिँ कायम गर्नुपर्छ र यसलाई चाहिँ एकदम पारदर्शी रूपले सबै समक्ष चाहिँ यसलाई प्रस्त पारिदिनुपर्छ र यस्तो संस्था हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।
0: भनेको यहाँनिर अघिल्लो कार्य समितिले आर्थिक रूपमा धेरै दोहन गर्यो भन्ने मात्रै गुनासो हो कि अथवा गर्नुपर्ने काम यसले गर्न सकेन भन्ने अरू पनि केही छ?
1: गर्नु त यो पुरानो कार्य समितिले उपभोक्ताहरूको आयार्जन कार्यक्रम अनि विभिन्न तपाईँको सेवामुखी कार्यक्रमहरू राम्रै गरेको छ, विभिन्न कार्यक्रमहरू राम्रो मतलब उपभोक्ताहरूको हितमा काम गरेको पाएका छौँ हामीले, राम्रो गरेकै छैन पटक्कै गरेका छैन भन्ने हाम्रो मान्यता होइन, धेरै राम्रो कामहरू पनि गरेका छन्, तिनलाई हामीले धन्यवाद पनि दिनुपर्छ। तर त्यसको चाहिँ आर्थिक जो अनियमितता छ त्यसमा अनावश्यक खर्च पनि देखियो र आफ्नो एउटा व्यक्तिको स्वार्थ पूरा गर्ने आफ्नो एउटा स्वार्थ पूरा गर्ने पेय बनाएको महसुस भयो, देखियो पनि त्यसले गर्दा चाहिँ चित्त नबुझेको खास।
0: अबको समितिले के गर्नुपर्छ? अब हिजो त त्यहाँ पदस्थापनमा त खबरदारी मात्रै भयो होइन, के चाहिँ गर्नुपर्छ?
1: अबको समितिले चाहिँ नीतिगत काम गर्नुपर्छ, नियम ऐनलाई टेकेर काम गर्नुपर्छ र जुन उपभोक्ता छन् सामुदायिक वनले उपभोक्तालाई दिने सेवा सुविधा चाहिँ एकदमै निरन्तर रूपले सबैलाई सहज रूपले उपलब्ध हुने किसिमको सेवा दिनुपर्छ र सबभन्दा सुशासन कायम गर्नुपर्छ। आर्थिक अनियमितता भन्ने कुरा चाहिँ सुनिनु हुँदैन र एकदम पारदर्शी रूपले उहाँहरूले चाहिँ आफ्नो कार्यकाल सफल पार्नु हुनेछ भन्ने मेरो आशा छ।
0: अब अलिकति फरक प्रसङ्गमा जाउँ। तपाईँ अब 74 सालको जाने गाउँपालिका वार्ड नम्बर 1 को वडा अध्यक्ष हुनुभयो, 5 वर्ष चलाउनु भयो। वडा अध्यक्षको जिम्मेवारी भने चाहिँ एकदमै व्यस्त है,
1: व्यस्त र एकदमै जोखिमपूर्ण पनि,
0: जोखिमपूर्ण पनि। पछिल्लो 5 वर्ष चाहिँ अब अहिले बाहिर हुनुहुन्छ, के गरिराख्नु भएको छ?
1: अहिले म तपाईँको यता मेरो सानो घरेलु उद्योग छ, एकदम मेस वायर प्लस कंक्रिट पिलर उद्योग चलाइरहेको छु र एउटा ट्र्याक्टर राखेर चाहिँ केही खेतीपातीको काम कृषि नै गरिरहेको छु अहिले।
0: भनेको पुरा समय त्यसैमा बिताइराख्नु भएको छ?
1: एकदमै पुरै समय त्यसैमा बिताइराखेको छु र प्लस पार्ट टाइममा मैले मेरो यो पहिलेदेखिको नसा भनौँ या के भन्नुहुन्छ, मेरो इच्छा रुचि समाजसेवा, म चाहिँ समाजसेवामै आधा तपाईँ चाहिँ समाजसेवामै बिताइरहेको छु।
0: अब 79 त चुनाव लडेर हार्नुभयो होइन,
1: हजुर,
0: अनुभव चाहिँ कस्तो भयो? केही नहुँदा पहिला चाहिँ चुनाव जितिने, राम्रोसँग इमानदारी जन सेवा गरेपछि चुनाव हार्नुपर्ने, के भएपछि जनता चाहिँ भोट दिँदो रहेछन्, के अनुभव भयो त्यस्तो?
1: अब ठ्याक्कै भन्दाखेरि मैले 5 वर्ष कार्यकालमा राम्रा पनि गरे होला नराम्रा पनि गरे होला, तर मेरो बुझाइ के भयो भनेपछि जति गर्दा पनि सबैको चित्त चाहिँ बुझाउन नसकिँदो रहेछ, मैले धेरै कमी कमजोरीहरू गरे होला सायद मलाई महसुस भयो, त्यसले गर्दा फेरि जनताले मलाई भोट दिएनन्, यो मलाई सुधर्ने अवसर पनि दिनुभएको छ, म अवसरको रूपमा लिन्छु यसलाई।
0: अब तपाईँलाई वडा अध्यक्ष नहुँदा पनि जिम्मेवारीले त खास छोडेको छैन, किन तपाईँ पूर्व वडा अध्यक्ष पनि हो, त्यो हिसाबले पनि अभिभावकीय भूमिका हुन्छ। अर्को चाहिँ 79 को चुनावमा पनि तपाईँ उपविजेता हो, जितका लागि भोट नपुगे पनि उपविजेता हो, तपाईँसँग करिब 550,000 जनाले भोट गरेर विश्वास गरेकै हुनुहुन्, त्यो जिम्मेवारीको हिसाबले तपाईँले जो पदमा बसेको छ उसको निगरानी गर्ने जिम्मेवारी पनि हो,
1: एकदमै
0: कतिको निगरानी गरिराख्नु भएको छ, कसरी चलिरहेको छ तपाईँको अहिलेको?
1: अब हाम्रो वडा प्लस स्थानीय सरकार प्रति हाम्रो जुन दृष्टिकोण छ, मेरो आफ्नो दृष्टिकोण जहाँसम्म उहाँहरूले मैले बुझे देखे अनुसार जहाँसम्म राम्रै गरिराख्नु भएको छ र जहाँ चित्त बुझेको छैन, जनमुखी काम भएको छैन, त्यहाँ हामीले चाहिँ सुझावको रूपमा उहाँहरूलाई एउटा साथीभाइको हिसाबले पनि आफ्नो एउटा इष्टमित्रको हिसाबले पनि उहाँहरूलाई व्यक्तिगत रूपमा भेटघाट भएको बेला पनि हामीले सुझाव दिएको छु र के अरे त्यस्तरी अब कुनै कार्यक्रम मार्फत पनि कहिलेकाहीँ उहाँहरूलाई खबरदारी या सुझाव पनि दिएको छु।
0: तपाईँलाई अहिलेको वडा समितिले बेला बेला केही बोलाउने सुझाव दिने त्यस्तो काम गरिरहेको?
1: यो चाहिँ अलिकति दुःखद कुरा हो, हुन त अब भन्नै पर्ने अवस्था आयो, तपाईँले सोधिहाल्नु हो, उहाँहरूको कार्यकाल लगभग सकिरहेछ, अब बढीमा 4-5 महिना छ, हालसम्म मलाई कुनै पनि कार्यक्रममा उहाँहरूले पत्र काटेर या औपचारिक अनौपचारिक रूपमा कुनै पनि कार्यक्रममा मलाई आमन्त्रण गरिएको छैन।
0: अलि अगाडि भनेको कुरा तपाईँले धेरै ठाउँमा धन्यवाद पनि दिएका छौँ, चित्त नबुझेको ठाउँमा भेटेर सुझाव पनि दिएका छौँ भन्नुभयो, त्यो पब्लिकमा अलिकति त्यस्तो राम्रो देखाउनको लागि मात्रै भन्नुभयो कि त्यस्तो साँच्चै
1: यस्तो
0: औपचारिक निम्तो त कहिले
1: औपचारिक निम्तो कहिले पनि आएको छैन, त्यो के हो भनेपछि गाउँघरमा भएको कार्यक्रममा कुनै संघ संस्थाका कुनै गाउँको कार्यक्रममा हाम्रो जनप्रतिनिधिज्यूहरूलाई पनि त्यहाँ निमन्त्रण नगरिएको हुन्छ, त्यसरी हामीलाई पनि निमन्त्रण नगरिएको हुन्छ। अब जस्तै एउटा गाउँकै कार्यक्रममा भयो, त्यसमा हामी उपस्थित भएको बेला उहाँहरू उपस्थित हुनुहुन्छ, त्यतिखेर हामीले उहाँहरूलाई सल्लाह सुझावको रूपमा आफ्नो केही कुराहरू राखेका छौँ।
0: अब राजनीतिमा लागेको मान्छे चुप त बस्न सक्दैन, चाहे तपाईँहरू पार्टीको अलिकति त्यस्तो पदमा नभएको भए त्यो वनको अभियानमा पनि त्यति बोल्न सक्नुहुन्थ्यो वा हुन्थेन होइन। अनि अभियानमा जो लाग्नुभयो त टप फिगर नेताहरू, चिन्नेकै नेताहरू लाग्नु तर चाहिँ पदमा बस्नु भएन, यसो हुँदा चाहिँ फेरि पनि तपाईँहरू राजनीति पदमै केही तयारी हो कि भन्ने धेरैले सोचेका छन् होइन। यो चाहिँ के छ अहिले पार्टीमा के जिम्मेवारी छ, के सोच छ?
1: अहिले पार्टीमा मेरो वडा सभापति हो, वडा सभापतिको जिम्मेवारी नेपाली काङ्ग्रेसको वडा सभापतिको जिम्मेवारी पाएको छु। र अब आगामी उद्देश्य सोच भनेको यदि फेरि पनि जनताहरूले आवश्यकता ठान्छन् भने पार्टीले पनि साथ दियो र टिकट दियो भने फेरि पनि राजनीतिमा या एउटा जनप्रतिनिधि भएर आउने विचार चाहिँ हो मेरो।
0: त्यो भने कहाँ हुन्छ त फेरि ओडैमा दोहोरिने हुन्छ कि?
1: यस्तो छ मेरो सोच, मैले पार्टीसँग अनुरोध गरेको गाउँपालिका उपाध्यक्ष पदको लागि हो।
0: अध्यक्षको हुन्छ त त्यहाँ त महिला र पुरुषको कुरा छ, त्यसो भए तपाईँले अध्यक्षको पनि सम्भावित आकलन गरिसक्नुभयो?
1: सम्भावित आकलन अब परिवेश समय अनुसार परिवर्तन हुँदै जान्छ। अहिलेसम्मको हाम्रो केही दिन अगाडिसम्मको आकलन हाम्रो उमा महतोजीलाई अध्यक्ष पदको जस्तै अब हामीले गरेको आकलन हो, अब ठ्याक्कै भन्न सकिने अवस्थामा रहँदैन। यदि महिला पाउनु हो भने पुरुष को पनि अब उपाध्यक्षमा पाउने अवसर हो। र अब एउटा कुरा त्यहाँ क्लस्टरको पनि हुन्छ, अब यहाँ त मिश्रित समुदाय भएको हुँदाखेरि अब एउटा चौधरी समुदायले एउटा पद पायो भने उपाध्यक्षको पद पहाडी समुदायले पनि पाउनुपर्ने अधिकार हो। तर पनि मेरो माग यदि पाएँ भने र पार्टीले टिकट दियो भनेपछि अब गाउँपालिका उपाध्यक्षको खास
0: हामी कुराकानी गरी अन्त्यतिर पुग्यौं। अब तपाईँले केही भन्न बाँकी आफ्नो नागरिकहरूलाई शुभेच्छाहरूलाई के भन्नु छ छोटोमा भन्न सक्नु?
1: म सर्वप्रथम यहाँ दुईटा विषयमा कुरा उठेको छ, एउटा कैलाशेश्वर सामुदायिक वन सम्बन्धी र अर्को मेरो एउटा राजनीतिक विषयमा। म सम्पूर्ण कैलाशेश्वर सामुदायिक वनका उपभोक्ताजीहरूलाई र हाम्रो यस जानकी गाउँपालिका भरिका सम्पूर्ण आम नागरिकहरूलाई मेरो अनुरोध छ, कृपया यस कैलाशेश्वर सामुदायिक वन का उपभोक्ताहरूले अब चाहिँ सबभन्दा शक्तिशाली भनेको उपभोक्ता हो। तपाईँहरूको संस्थामा कुनै अनैतिक गतिविधि या कुनै भ्रष्टाचारी त्यस्तो मतलब गतिविधि छ भने चित्त नबुझेको कुराहरू आवाज उठाउनुहोला, चुप्प नबस्दिनुहोला र सजग रहनुहोला, खबरदारी गर्नुहोला भन्ने अनुरोध। साथै सम्पूर्ण जानकी गाउँपालिकावासीहरूमा मेरो अनुरोध छ, म फेरि पनि आउने चुनावमा यदि टिकट पाएँ भने उपाध्यक्ष पदको लागि म तयारी गर्दैछु, साथ दिनुहोला र म आशा गरेको छु।
0: हस्, आफ्नो महत्वपूर्ण समय र विचार सामुदायिक रेडियो टिकापुरमा आएर सबैको बीचमा राखिदिनुभयो। जानकी गाउँपालिका वार्ड नम्बर एकका पूर्व वडाध्यक्ष राजनीतिक अगुवा धनीराम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुत एकिन्द्र तिमिल सेना भन्ने बिदा हुन्छु। नमस्कार।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छत्रराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: कफी रेडी।
4: वाउ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
3: आई लव द सेन्ट।
4: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: सर्पी भर्न सेफे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे।
6: फोन नम्बर कटा हो त
5: ली डायल करी 97 620 20 300।
6: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
6: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
5: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकन से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 ओ 98 656 92 026।
8: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।
9: समसामयिक विषयमा छलफल।
10: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार्नतिर चाहिँ प्रयत्न गर्नुहोला।
9: स्थानीय विषयमा बहस।
11: सडकको लागि पनि, स्तर उन्नतिका लागि पनि हामीले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ।
9: कार्यक्रम आजको चर्चा।
12: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो।
9: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर एफएमबाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सडकमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सडक छेउमा नबाधौं।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
2: 1 नम्बर वडा कार्यालय टिकापुर नगरपालिका।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौ।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौ। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
1: ढल वा सड़कमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै फारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624070483।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे बुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846439261
2: जानकी गाँव पालिका 3 नंबर वडा कार्यालय के अनुरोध
3: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी सड़क किनारमै मल वस्तु नै कुरा देबी साथै सड़क किनारमा पशु चौपाया बाँधके ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेहे पर्नबा
2: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर
4: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
5: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
6: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
4: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844848673 र 9814680204

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6473 र 98-1468-0204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सुनार, सम्पर्क

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उठ्वा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
6: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 9747823374।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धीरु चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44। हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 584 89 213। इमेल ocmctikapur@gmail.com।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लाई छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन अन्त कतै जानै परेन?
6: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि। सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।
7: कामदार आवश्यकता सम्बन्धी सूचना।
8: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
7: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98 541 00 725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधान अध्यापक रघुनाथ उपाध्याय। हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।

0: coffee ready.
1: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep sent 3-in-1 kasat.
0: I love the scent.
1: I love it too. Hamila man parsa bani, bhagwan lai pani man parsa.
0: Mangaldeep sent 3-in-1. Perfume like fragrance.
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना. टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ. टीकापुर अस्पताल, टीकापुर, कैलाली.
3: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ. साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्. एकचोटि सेवाको मौका अवश्य दिनुहोला.
2: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन्सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952.
4: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ. लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक, क्याम्पस रोड. सञ्चालक मदन राज न्युपाने. सम्पर्क नम्बर 9848549784.
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज.

0: कार्यक्रममा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कुजियार मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822 83 10 54।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
2: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
1: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
1: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारामार्गको चौबटोनेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 98-43-91-79-52।
1: हिन्दू भगवान के महान पर्व बर्खा दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिया हुकरमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती रदगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाएत, जस्ते स्कूल बैग, कैरिंग बैग, लगेज बैग, फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाएत, ओ पुरान बिगड़ल झोला मरम्मत कर जाएत, एक चोट सेवा करने मौका जरूर देवी।
3: रदगैया झोला उद्योग मुनवर रोड टीकापुर कैलाली, संचालक राम प्रसाद चौधरी।
4: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य
2: पुष्पाञ्जली ब्यूटी पार्लर, जानकी गाउँपालिका 1 दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 98-48-53-71-82।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
0: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848434356।
3: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म। आयोजक श्री मल्लिका विद्यापीठ, गुरूकुल टिकापुर, कैलाली।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एन्ड फिल्म सेन्टरमा फोटोकपी, फोटो फ्रेम, छाप, विवाह कार्ड, मायाको चिनो, फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
3: एसएआर आर्ट्स एन्ड फिल्म सेन्टर, जानकी गाउँपालिका 1, दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848982000। हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद, बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान, गहुँ, मकै, थ्रेसिङ, खेत जोताई, बिउ छर्ने काम, धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
3: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार, टिकापुर 6 शक्ति, कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आरती ब्युटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।

0: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842531373।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
8: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
10: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कस्तो गन्नाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
1: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: सामुदायिक रेडियो टीकापुर एफएम को 12 बजे को मध्याह्न खबर में यहां स्वागत छ। मध्याह्न खबर बाट ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। नवरात्र को तेस्रो दिन आज चन्द्रघण्टा देवी को विशेष पूजा आराधना गरिदै टीकापुर बजार अनुगमन जारी। एकै दिन 30,000 बराबर का म्याद नागेका सामग्री बरामद गरी नष्ट। विराटनगर में आजदेखि मुख्यमंत्री सम्मेलन शुरू। अब मध्याह्न खबर विस्तारमा। टीकापुर नगरपालिकाको बजार अनुगमनलाई निरन्तरता दिने क्रम जारी रहेको छ। नगरपालिकाले सोमबार दुईवटा टोली बनाई टीकापुर बजार र वडा नम्बर 6 र 7 का पसलहरूको अनुगमन गरेको छ। टीकापुरका पसलहरूको अनुगमन गर्दा करिब 20,000 रूपियाँ बराबरका अखाद्य सामग्रीहरू बरामद गरी नष्ट गरिएको टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा सचिव चक्रबहादुर रावलले बताउनुभयो। अर्को टोलीको नेतृत्व गर्नुभएका नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रंजु आचार्यले व्यवसायीहरूमा सुधार भइरहेको, नयाँ व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालनबारे अनभिज्ञता व्यक्त गरेको र 10,000 बराबरका सामग्री बरामद गरी नष्ट गरेको बताउनुभयो। नगरपालिकाको बजार अनुगमन गरेकोमा उपभोक्ताले खुशी व्यक्त गरेका छन्। टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 18 का उपभोक्ता अमर रिमालले वस्तुको गुणस्तर कायम गर्न र मूल्य वृद्धि निर्धारण गर्न नगरपालिकाले निरन्तर अनुगमन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो। जानकी गाउँपालिकाले महाप्रस्थानयान भित्र्याएको छ। दिवंगत व्यक्तिको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि सम्मानजनक रूपमा घाटसम्म पुर्याउने उद्देश्यले महाप्रस्थानयान भित्र्याएको हो। महाप्रस्थानयानको आपूर्ति गर्ने कम्पनीले हिजो गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलाई साँचो हस्तान्तरण गरेको छ। महाप्रस्थानयान आएपछि दिवंगत व्यक्तिको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि घाटसम्म पुगाउन सहज हुने अध्यक्ष चौधरीको भनाई छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू हुँदैछ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन 6 प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भने जाने टुंगो नलागेपछि प्रदेशका मुख्य सचिव सम्मेलनमा सहभागी हुन विराटनगर पुग्नु भएको छ। सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापा मगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही सोमबार नै विराटनगर पुगिसकेका छन्। सम्मेलनमा प्रदेशहरूबाट मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताहरूको टोली सहभागी हुँदैछन्। मध्याह खबरमा नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: दाई बेड्ड भूख लाग्ता, खाजा बाँकी नै। ए काकी फे आइल बाटी, राम राम काकी।
2: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइट भारे हो से अकल बाजे। आप हलि भुआस कर दिए परल है, समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना।
3: आ दिदी फे उ बेला आपन कटरा पहना इच्छा रह, छुट्टी में भुआस कर देखा मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरिया नी चाहू दीदी। मई चाहे ई बाल विवाह करनी चाहू, ई बाल विवाह नी करन दीदी।
4: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से दाई वो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकत, उ हिंसा के शिकार बन सकत, उही विद्यालय छोड़ पड़ना बाध्यता हुई सकती, उ रोजगार फिर नहीं पाए, वो गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई, असिन करैल से 3 वर्ष सम कैद वो 30,000 रूपया सम जरिमाना हुई सकत, वो असिन भुआस कानूनी मान्यता।
2: टीकापुर नगरपालिका वडा नम्बर 3 से देगिलक जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुरकै लाली।
6: टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा, सड़कमा उभिने, पशु चौपाए बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने, बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरू भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँड्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरू बाटोमा बाँधेको पाइएमा निगरानी गर्न, बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू, युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा नबाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टिकापुर नगरपालिकाको 1 नम्बर ओडा कार्यालयको फोन नम्बर 98484405 वा नगर प्रहरीको फोन नम्बर 98484497 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। 1 नम्बर ओडा कार्यालय टिकापुर नगरपालिका।
0: विश्रामपछि मध्याह्न खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजा कोठामा नवदुर्गा मध्येकी तेस्रो चन्द्रखण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्रधानाध्यापक त्वयराज नेपालले जानकारी दिनुभयो। देउबापक्ष कंग्रेसको 15 नियमित महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर 1 को प्रदेश क ख र क्षेत्रीय अधिवेशन भएको छ। अधिवेशनले क्षेत्रीय सभापतिमा धनञ्जय रिमाललाई चयन गरेको छ। यस्तै सचिवमा छत्र मल्ल, लक्ष्मीराम चौधरी, सहसचिवमा हंसराज रावल र धर्माकुमारी चन्द साहापनलाई पनि निर्विरोध चयन गरेको छ। यसका साथै अन्य सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। यस्तै नेपाली कंग्रेस कैलाली क्षेत्र नम्बर 1 प्रदेश खको सभापतिमा ऋषि विक निर्वाचित हुनुभएको छ। हिजो भएको अधिवेशनबाट उनीहरू निर्वाचित भएका हुन्। बड़ा दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न जिल्ला जाने लामो र छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्म 24 घण्टामा 56,809 यात्रु बाहिरिएको जानकारी दिनुभयो। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: विश्रामपछि मध्याह्न खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रका तथ्याङ्क संकलन भइरहेको जनाएको छ। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्नो सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्गदर्शन अनुसार तथ्याङ्क संकलनको कार्यक्रम अन्तर्गत गणना, सर्वेक्षण, अध्ययन र नियमित प्रक्रियाका कामहरू गरेका छन्। मार्गदर्शन अनुसार अहिले राष्ट्रिय आर्थिक गणना 2082, राष्ट्रिय औद्योगिक गणना 2083 र राष्ट्रिय जनगणना 2088का लागि काम भइरहेको, जसमध्ये चालू आवमा आर्थिक गणनाको तथ्याङ्क प्रशोधन, विश्लेषण तथा नतिजा प्रकाशनको काम हुने बताएको छ। अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेलिरहेको छ। अल अमिरत ग्राउण्ड मिनिस्ट्री टर्फ 1 खेल नेपाली समय अनुसार बिहान 11:15 बजेदेखि शुरू भएको छ। नेपालले आइतबार भएको पहिलो खेलमा क्यानाडालाई पराजित गरेको थियो। त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानाडालाई पराजित गरेको थियो। ओमानको जीतपछि नेपालको शीर्ष 4 पर्ने सम्भावना सकिए पनि नेपालको ध्यान अब ओडीआई स्टाटस बचाउनेतर्फ छ। लीग 2 अंक तालिकामा नेपाल 33 खेलमा 26 अंक सहित 6 स्थानमा उक्लिएको छ भने क्यानाडा 34 खेलबाट 25 अंक सहित 7 स्थानमा झरेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै टिकापुर बजार अनुगमन जारी, एकै दिन 30,000 बराबरका म्याद नागेका सामग्री बरामद गरी नष्ट र विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू हुँदै। अहिलेलाई मध्याह्न खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह्न खबरबाट म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार। सामुदायिक रेडियो टिकापुर FM सुन्दै गर्नुहोला।

0: साक्षुब दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा संचालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842531373।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
2: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै बुढो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864442408, 9846239261।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
8: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
7: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
8: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
7: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825677772।
9: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
10: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
12: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म, संस्कृति, वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ, गुरूकुल, टिकापुर, कैलाली।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकछुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
1: संचालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 98585353 र 98483273475।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
7: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टिकापुर कैलाली।
1: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
10: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
2: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
10: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
2: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाणपत्र दस्तुर
4: छुट हुनेछ।
10: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
4: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
10: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
4: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
10: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
11: हिन्दू भगवानकै महान पर्व बर्का दशैं ओ शुभ दीपावली 2083 सालकै पावन अवसरमे सम्पूर्ण ग्राहक वर्ग नेपाली दादु भैया ओ दिदी बहिनी हुकनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ती रद्गैया झोला उद्योगमे तमान मेरके झोला सुपथ मूल्यमे पा जाइत जस्ते स्कूल ब्याग क्यारिङ ब्याग लगेज ब्याग फाइल ब्याग लगायतके तमान डिजाइनके ब्याग अर्डर करल अनुसार बना जाइत ओ पुरान बिगडल झोला मरमत कर जाइत एक चोट सेवा गर्न मौका जरूर देबी।
12: रद्गैया झोला उद्योग मुनवर रोड टिकापुर कैलाली संचालक राम प्रसाद चौधरी।
13: चाडपर्वको रमाइलो आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमङ्ग परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी इडली डोसा फ्राई राइस मोमो कम्बो बिरियानी कम्बो सेट उठ्वा उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200 मटन 300 पाइन्छ।
14: साथै विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
13: बिरियानी हाउस टिकापुर एक पुरानो बलभद्र चौक बुच्चर भएको लाइन संचालक सूर्य प्रकाश आचार्य फोन नम्बर 97 47 82 73।
15: कर्मचारी आवश्यकता महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट माग पद संख्या 1 फार्मेसी सहायक माग पद संख्या 1 एचए अथवा अहेब माग पद संख्या 1 सम्पर्क 98 48 63 97 85 98 15 68 04 64 महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओक झुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्थ्यौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। लुइस एल्भिरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्भिस एल्भिरा ट्रेडर्स, टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98-11-67-38-87।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
2: बाजेको खाजा घर, टिकापुर 1 पुरानो ट्रिनिटी स्कूल भएको घरमा, संचालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 98-42-25-31-73।

0: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
1: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
0: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
1: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
0: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
1: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर एक धारा मार्गको चौबटोनेर, संचालक रमेश परियार, सम्पर्क नम्बर 98-43-91-79-52।
2: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।
2: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जलि ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पुष्पाञ्जलि ब्यूटी पार्लर, जानकी गाउँपालिका एक, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल। संचालक पुष्पा रेग्मी। फोन नम्बर 98-48-53-71-82।
4: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सु

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
0: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848434356।
2: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एन्ड फिल्म सेन्टरमा फोटो, फोटोकपी, फोटो फ्रेम, छाप, विवाह कार्ड, मायाको चिनो, फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
3: एसएआर आर्ट्स एन्ड फिल्म सेन्टर, जानकी गाउँपालिका 1 दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। संचालक राजेश चौधरी। फोन नम्बर 9848982000।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825637772।
6: विजयादशमी तथा शुभ दीपावली 2082 पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
7: आधुनिक डिजाइनका लेडिज, जेन्ट्स सुट, कोट, प्यान्ट, नेपाली दौरा सुरुवाल, सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट, प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
6: सञ्चालक मिन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 9855353333 र 9843723475।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: छाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
3: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
2: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
3: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
2: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
3: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10% वार्षिक व्यवसाय कर छुट हुनेछ।
2: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मशान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
3: पौष मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
2: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मशान्तभित्र लेखा परीक्षण र पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
3: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स,
4: जमरापारी पेट्रोल पम्प अगाडि। सम्पर्क नम्बर 9848 5967 33 र 9851 1846 46।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुनचाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
8: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
9: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टीकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: कॉफी रेडी।
3: वाव, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
2: आई
3: लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा। शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मा

0: माचाउँछौ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि YYCG कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धिरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको को श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
8: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
9: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
0: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
8: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे
8: सुन्न सक्नुहुनेछ।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: घर परिवार में सभी बिरानी आखिर स्वस्थ रहना स्वस्थ व्यवहार पनि प्रपर हुनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकै हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन।
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com।
11: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
12: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
13: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
11: डेलिभरीका लागि
13: ड्रिंकिङ वाटर एक्वा शीतल
11: टिकापुर कैलाली
14: सम्पर्क मोबाइल नम्बर 9807106772।
15: स्वास्थ्यका लागि पानी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: शर्मा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दसैँमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पुजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822831054।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकछुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइनो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएछ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर, ढकरौला रोड, टिकापुर, कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: पुष्पाञ्जली ब्यूटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, संचालक पुष्पा रेग्मी, फोन नम्बर 9848553।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही

0: मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर एक बलभद्र चोक क्याम्पस रोड, संचालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848497984।
1: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
2: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर
1: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
1: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर एक धारा मार्गको चौबटोनेर, संचालक रमेश परियार, सम्पर्क नम्बर 9843191।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: हुन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र हुन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम हुन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख शान्ति समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नवराज साउन्ड धामारोसन गाउँपालिका वडा नम्बर 1 क्षेत्र नम्बर 1 अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट्स एण्ड फिल्म सेन्टरमा फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
4: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका 1 दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848920000। हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
4: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: अध्यक्ष प्राङ्कुश चौधरी व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार टिकापुर 6 शक्ति कैलाली।

0: आइपुडल्ला सुन्ठो कि नै वानन्दे गुवाज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा स्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन लबाटी
1: ए ले ले ठिके बा चल हाली भाटवट खाइ आउ जाइका हुँ सामुएल ज्वेलर्स मे गर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा आदरणीय सज्जन वृन्द वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिक वेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली
3: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
3: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
3: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28

0: चाडपर्वको रमाइलो आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200 मटन 300 पाइन्छ।
1: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: बिरियानी हाउस टिकापुर एक पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 9747823474।

0: कल अगाडि संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624704383।
4: कफी रेडी

0: हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध दही मही घिउ पनीर लस्सी आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग टिकापुर एक बलभद्र चोक क्याम्पस रोड संचालक मदन राज न्युपाने सम्पर्क नम्बर 9848 49 97 84।
1: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
2: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय सम्पर्क नम्बर 9842251373।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाली पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू सम्पर्क नम्बर 9848 42 91 74।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी अभिभावक शिक्षक विद्यार्थी दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा प्रधानाध्यापक रघुनाथ उपाध्याय।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: न्यूअछाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
1: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
3: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44। हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लक्ष्मी आभूषण भण्डारमा सड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार सिद्धार्थ चौक टिकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।

0: शर्मा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: छ नि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दसैँमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुन चाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि पुजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822 83 10 54।
3: ए बहिनी, यसपालिको दसैँ तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
2: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर
3: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
3: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटनेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 9843-91-79-52।
4: कामदार आवश्यकता सम्बन्धी सूचना।
5: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
6: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-02-04।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाउजू, दसैँ दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
3: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848-43-34-56।

0: नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जलि ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ कस्मेटिक सामान फेसियल स्टेल स्मुथिङ बोटक्स नेल ल्यासेर सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पुष्पाञ्जलि ब्यूटी पार्लर जानकी गाउँपालिका एक दुर्गौली नाना बोटक्स खानेपानी अफिसको तल सञ्चालक पुष्पा रेग्मी फोन नम्बर 9848531782। बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट्स एण्ड फिल्म सेन्टरमा फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
0: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि सञ्चालक राजेश चौधरी फोन नम्बर 9848928200।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
3: छिच्छी फे चर्पी भरगिल का करना हो का?
4: चर्पी भरलो सेपे का चिन्ता? आदित्य सेफ्टी टेङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिही।
3: फोन नम्बर कटरा हो त
4: ली डायल करी 97620203000।
3: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
5: हजुर हो।
3: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
5: हजुर
4: अपनौ कन्थे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762203000 ओ 9656920026।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओक झुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
1: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्य सहकारी संस्था परिवार टिकापुर 6 शक्ति कैलाली।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा ट्रेडर्स टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811-67-38-87।
5: पढाई छुट्यो साथी छुटे सबै छुट्दै।

0: गरौ भविष्यलाई अन्धकार हामीले न बनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: कर्मचारी आवश्यकता महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट माग पद संख्या 1, फार्मेसी सहायक माग पद संख्या 1, FA अथवा अहेब माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
3: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालु आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालु आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
4: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
5: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
4: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
5: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
4: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
5: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
4: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
5: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: बर्किमार बतको ही वाचन थारू लोक महाकाव्य बर्किमार का व्याख्या सहित का गायन मनैनाग जिंदगी माया प्रेम सद्भाव युद्ध नीति रणनीति राजनीति का समग्र बतको ही बर्किमार गैना कार्यक्रम बर्किमार का गायक हुक्र चन्द्र प्रसाद चौधरी जग्गु प्रसाद चौधरी जगवीर चौधरी ओ दर्जनौ सहायक गायक हुक्र प्रकृति का रचना कत्रा सजीव बा बिहान उठिके पूर्व वर्षे सूरज भरार हुँदै छ आपन डडूर घामक तापले सक्कु प्राणी हुकन लौवल सुनी देथ सक्कु प्राणी हुक आपन आपन जीविका मा देख छ वसाका बैराग नगर का सक्कु लाला बाला गैया गोरुन चढाइक्लाक भक्खर गौरी ओरले जाइतल ओह ब्यालामा सुशर्मा का नेतृत्व मा गैल कोरा हुक नक्सेना हुक सक्कु गैया हुक खेदर का लैजाइ लग्ल बर्किमार बटको ही वाचक हुँ र सोम देवन दौरा हो शेखर दही कार्यक्रम को थप आकर्षण थारू सांस्कृतिक सखिया नाच लठौवा नाच मुंगड़ौवा ओक झुमरा नाच कार्यक्रम हुइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर आयोजक जानकी गाउँपालिका कैलाली
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल समय बिहान 10 बजेदेखि आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली सम्पर्क फोन नम्बर 0915606141 मोबाइल नम्बर 98432386713
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ
3: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश
4: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका
5: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ
1: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
6: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा निपैना त
3: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटस तरह तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे के कत्रा सुघर बनाका अनला बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
4: कॉफी रेडी।
5: वाओ थैंक यू यू साउंड लाइक अच्छे सुगंधित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
4: आई लव द सेंट।
5: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुन चाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त।
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल अरूलाई पनि भनौँ है।
7: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
8: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 98-095-43-893।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई चलाई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाका बाल विकास शिक्षक र नगर अनुदान शिक्षकको तलब वृद्धि, शिक्षकहरू खुशी। कांग्रेसको 15 नियमित महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर 1 को सभापतिमा धनञ्जय रिमाल चयन, प्रदेश खको सभापतिमा ऋषि विक। 37 अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा टीकापुरको वैधिमा अन्तर्क्रिया कार्यक्रम र अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन, प्रदेशका अधिकार र संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको साझा चासो। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाको कार्यपालिका बैठकले बाल विकास शिक्षक र नगर अनुदान शिक्षकको तलब वृद्धि गरेको छ। कार्यपालिकाको 71 बैठकले संघीय सरकारको निर्णय अनुसार नै बाल विकास शिक्षकको तलब 24,000 उपलब्ध गराउने निर्णय गरेको हो। यसका साथै नगर अनुदान शिक्षकको तलबमा समेत वृद्धि गर्ने निर्णय गरेको छ। नगर अनुदान शिक्षकको आधारभूत तह कक्षा 1 देखि 5 सम्म यसअघि 18,000 पाउँदै आएकोमा 28,000, कक्षा 6 देखि 8 सम्म का शिक्षकको 20,000 पाउँदै आएकोमा 30,000 तलब पुगाएको कार्यपालिका सदस्य तथा वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो।
1: खास गरी अहिले टीकापुर नगरपालिकाको अलिक महत्वपूर्ण विषय संघीय सरकारले बाल विकास र हाम्रो कार्यालय सहयोगी अनि कर्मचारीहरूको तलब पछिबाट भदौको निर्णयबाट 5,000 थप्या हुनाले अब हामीले नगर अनुदान शिक्षकहरूलाई खुवाइ पियाएको सेवा सुविधा कम भयो, उहाँहरूको बढी भएको हुनाले अब त्यसलाई हामीले मिलान गर्नुपर्ने स्थिति देखिया हुनाले आजको मिटिङमा उहाँहरूको हामीले तलब वृद्धि गर्यौं।
0: शिक्षकको तलब वृद्धि भएपछि शिक्षकहरू खुशी भएका छन्। नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष सूर्यादेवी भट्टराईले लामो समयपछि आफूहरूका माग स्थानीय सरकारले पूरा गरेकोमा धन्यवाद दिनुभयो।
2: पालिकाले नगर अनुदानको लामो समयसम्म नबढेको तलबलाई आज बढाएको छ, एकदमै खुसी लागेको छ। अपराधीमा 18,000 खाइराख्नु भएको थियो साथीहरू र निमागीकोले 20,000 खाइराख्नु भएको थियो। आज पालिकाले जे होस् सम्मानजनक रूपमा हामीले अलि खुसी निर्णय गरी चित्त बुझ्दो खालको निर्णय गरेका छ। टीकापुर नगरपालिका कार्यपालिकाका सदस्य र शिक्षा शाखा लगायत सम्पूर्ण हामीलाई सहयोग गर्ने सम्पूर्ण
0: आजको कार्यपालिका बैठकले शिक्षकको तलब वृद्धिसँगै 18 निर्णय गरेको छ। कार्यपालिकाले नगद दर रेट स्वीकृत गरेको छ। बैठकले कर्मचारी तथा जनप्रतिनिधिलाई मासिक रूपमा दिने पेट्रोल खर्च अब मासिक तलबसँगै नगद खातामा बचत खातामा पठाउने निर्णय समेत गरेको छ। यसका साथै रसुवा बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा 5,00,000 रकम जम्मा गर्ने निर्णय गरेको कार्यपालिका सदस्य ठकुल्लाले बताउनुभयो।
1: अब कार्यविधिहरू अब यो हाम्रो नगद दर रेट पनि पास भएको थिएन, नगद दर रेट पनि हामीले पास गऱ्यौँ। अब दुईटा चाहिँ हाम्रो महत्वपूर्ण एजेन्डा थियो, हामीले पास नगर स्तरीय विपद व्यवस्थापन समितिले सिफारिस गरेका थियौँ 5,00,000 रुपियाँ अब यो प्रधानमन्त्री राहत कोषमा जमा गर्ने भनेर त्यसलाई हामीले कार्यपालिकाले आज अनुमोदन गरेर त्यो पठाउने कुरा भयो। र बाँकी थप अब यहाँका जो रसुवाको भोटेको बारीमा जुन परेका घर परिवारहरू छन् उहाँहरूको लागि हामीले स्थानीय सरकारको तर्फबाट इन्डिभिजुअल दिने सहयोगको कुरा चाहिँ सरकारले तथ्याङ्क संकलन गर्ने काममा लागेको छ केन्द्रीय सरकार। त्यस पश्चात उहाँहरूको कृषि कार्यको पनि अब रोकिएको छ, अब यसलाई सायद एउटा मृत्यु दर्ता गर्ने वातावरणसम्म पुग्ने जस्तो देखिएको छ। त्यो भएपछि हामीले स्थानीय सरकारको नमसा पर्ने कुराहरू अनुसार हामीले पुरा डिसिजन गरेर हामीले पनि खुवाउँछौँ वा उहाँहरूलाई सुविधा दिन्छौँ।
0: 37 अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा टीकापुर नगरपालिका वडा नम्बर 7 बैदीमा कार्यक्रम भएको छ। विपद व्यवस्थापन समिति बैदीको आयोजनामा भएको कार्यक्रममा सीमा सुरक्षा गुल्मखको लाका डीएसपी नन्दकिशोर महतो प्रमुख अतिथि रहनु भएको थियो। प्र्याक्टिकल एक्सन नेपाल र बी ग्रुपको सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नारायणपुरका सभापति धनसरी कोइराला, बी ग्रुपका कार्यक्रम संयोजक हेमन्त राज जोशी, टीकापुर नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख चेत बहादुर बोरा, आदर्श टोल विकास संस्थाका अध्यक्ष गोविन्द कोइराला, ओजुवा ताल टोल विकास संस्थाका अध्यक्ष बलबहादुर गरंजा, सामुदायिक विपद व्यवस्थापन नगर समिति संयोजक बलबहादुर चौधरी, कर्णाली मावि शक्तिका शिक्षक राजकुमार चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा समुदाय स्तरीय विभिन्न समितिका प्रतिनिधिहरू वासुदेव कोइराला, राजकुमार चौधरी, सम्झना चौधरी, गोमा धामी, चन्द्रबहादुर रोक्का, सुन्दर चौधरी लगायतले समुदायका असल अभ्यास र सिकाईबारे जानकारी गराउनु भएको थियो। सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका सुदूरपश्चिम अध्यक्ष तथा स्थानीय सामुदायिक व्यवस्थापन समितिका सचिव भोजराज ढुङ्गानाले गर्नुभएको थियो। कार्यक्रममा आगलागीबाट बस्ने उपायबारे अभ्यास समेत गराइएको छ। खुश खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
3: ल यति छिटो आमा बन्न लागेको त
4: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु पर्यो जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ ₹600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने। 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
9: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर सैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड़ दिनुभएको छ। सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले कतिपय पूरा हुन नसकेका जनअपेक्षामा टेकेर भ्रम सृजना गरिएको बताउँदै तथ्यगत रूपमा भ्रमलाई छिर्दै समृद्धिको बाटोमा अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न आलटाल गरेको बताउनुभयो। उहाँले प्रदेशका अधिकारहरू हस्तान्तरण गर्ने विषयमा संघीय सरकारले नजरअन्दाज गरिरहेको चर्चा गर्दै प्रहरी ऐन र निजामती ऐन छिटो ल्याउन आग्रह गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीयतालाई बलियो बनाउनतर्फ एसआईको सरकारको नेतृत्व गरेका दलहरूले नसकेको चर्चा गर्दै पटक पटक आवाज उठाउँदा पनि आश्वासन मात्रै पाएको उल्लेख गर्नुभयो। अहिले प्रदेश संरचनामाथि प्राय भइरहेको चर्चा गर्दै उहाँले प्रशासनिक खर्च अन्य तहको तुलनामा न्यून हुँदा पनि यसलाई सेतो हात्ती भनेर चर्चा गर्ने गरेको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तन र यसले पारेको प्रभावका विषयमा प्रदेश सरकारहरूको धारणा र राजनीति एउटै हुनुपर्ने बताउनुभयो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशहरूको सहकारी र सदा अवधारणा अपनाएर विकास र समृद्धिलाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सम्मेलनको सभापतित्व ग्रहण गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री एकमत बहादुर कार्कीले अब प्रदेश सरकारले गुनासो मात्रै गर्ने होइन आफ्नो अधिकारभित्र रहेर काम पनि अघि बढ़ाउनु पर्ने बताउनुभयो। देउवापक्षीय कांग्रेसको 15 नियमित महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर 1 को प्रदेश क ख र क्षेत्रीय अधिवेशन भएका छन्। अधिवेशनले क्षेत्रीय सभापतिमा धनञ्जय रिमाललाई चयन गरेको छ। यसै सचिवमा छत्र मल्ल, लक्ष्मीराम चौधरी, सहसचिवमा अंशराज रावल, दरबा कुमारी चन्द्र शाह पनि निर्विरोध निर्वाचित हुनुभएको छ। यसका साथै अन्य सदस्यहरू पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर 1 प्रदेश खको सभापतिमा ऋषि विकर निर्वाचित हुनुभएको छ। क्षेत्र नम्बर 1 का क्षेत्रीय सभापति धनञ्जय रिमालसँग कुराकानी गरेकी छु।
11: अब नेपाली कंग्रेसको नियमित विशेष महाधिवेशन पक्षधर भनेर चाहिँ जुन हाम्रो दुई चार अधिवेशन भयो त्यसपछि हामी नियमित महाधिवेशन पक्षधर हौ र हामीले के हो भने पार्टीलाई विधि र विधान प्रक्रियामा लैजानुपर्छ। नियमित महाधिवेशनबाट चाहिँ नेतृत्वलाई चाहिँ के हो भने पार्टीको नेतृत्वलाई चाहिँ नयाँ नेतृत्व छनौट गर्नुपर्छ र आवश्यक परेको बेला पार्टीका साथीहरू सबै एकजुट भएर हिँड्न पर्छ भन्ने खालको चाहिँ उद्देश्य लिएर हामी चाहिँ नियमित महाधिवेशनको पक्षमा लागेको हौ र अब पार्टी दुई भागमा विभाजन भएको होइन। पार्टी के हो भने पार्टीका केही व्यक्तिहरू कसैलाई चाँडो अगाडि पुग्न थियो र कसैलाई हामी के हो भने विधि र प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्छ भनेर हामी चाहिँ लाग्यौं। हामी के हो भने त्यो कुरामा अडि गयौं र यसले गर्दा के हो भने समग्र कंग्रेसी जनहरू यो क्षेत्रवासी कंग्रेसी जनहरू के हो भने सबै हामीसँग चाहिँ अहिले साथमा हुनुहुन्छ। हामी के हो भने यो पार्टीलाई नियमित महाधिवेशनबाट चाहिँ नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ चाहिँ लाग्यौं र अहिले थुप्रै साथीहरू जोडिने क्रम चाहिँ जारी छ र यो कुरा पार्टीको चाहिँ मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा केही साथीहरू देखिन्छ हामी नै कंग्रेस हौ भन्ने खालको चाहिँ साथीहरूको भ्रम पनि छ। त्यो नभएर के हो भने समग्र चाहिँ कंग्रेसको नेतृत्व यो क्षेत्रमा के हो भने हामी गर्नका लागि र हामी न्यायसंगत रूपमा चाहिँ अगाडि बढ्नका लागि तयार भएर यो नियमित महाधिवेशनमा लागेको कुराहरू यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ मार्फत यहाँ हाम्रो नेपाली कंग्रेसका आदरणीय साथीहरूलाई पनि जानकारी गराउन चाहन्छु।
12: कांग्रेसको जनतासँगको उपस्थिति पनि बाँकिएको अवस्थामा अब चाहिँ कसरी अगाडि बढ्नुहुन्छ?
11: पक्कै पनि अब कंग्रेसको स्थिति अहिले के हो भने दुईटा महाधिवेशनले पक्कै पनि जनतासँग प्रत्यक्ष हिजो सांगठनिक रूपमा हामी चाहिँ कतै चुके तापनि अहिले विभिन्न साथीहरू आफ्नो चाहिँ संगठन निर्माणदेखि लगेर आफ्ना चाहिँ सांगठनिक गतिविधिहरूलाई चाहिँ तीव्रता दिएको देखिन्छ। अहिले जनतासँग प्रत्यक्ष सरकार राख्ने जनतासँग पुग्ने र फेरि कंग्रेसको पर्व नै महाधिवेशन भएको कारणले महाधिवेशनबाट नयाँ नेतृत्व आउने नयाँ चाहिँ वडा सभापतिदेखि केन्द्रीय सभापतिसम्म चाहिँ छनौट प्रक्रिया हो। अब यसले गर्दा के हो भने जनतामा पनि के हो भने अब कंग्रेस नै एउटा आशा र भरोसाको केन्द्रबिन्दु हो कंग्रेसतिर लाग्नुपर्छ भन्ने खालको एउटा जो जिम्मेवार नागरिक छन् समाजमा भएका उहाँहरूको चाहिँ धारणा छ र उहाँहरूले चाहिँ के हो भने अनुशासित तरिकाले महाधिवेशनलाई सफल बनाउन लागिराख्नु भएको छ। हरेक ठाउँ क्षेत्र तहबाट चाहिँ उहाँहरू चाहिँ सक्रिय रूपमा चाहिँ सहभागिता हुनुहुन्छ र त्यसकारण के हो भने हामी पनि अहिले जनतासँग प्रत्यक्ष जोडिएका छौँ। खास भन्नु भने यो क्षेत्रमा त हामीले नेतृत्वै नपाएको पनि धेरै लामो समय भइसक्यो। लगभग 32-33 वर्षै पुग्न थाल्यो। यही अवधिमा के हो भने हामीले महाधिवेशन मार्फत अब त्यहाँ आउने स्थानीय तहका निर्वाचनदेखि लगेर प्रदेश निर्वाचनमा कंग्रेसको नेतृत्व स्थापना गर्नुपर्छ र कंग्रेसलाई जीवन्त राख्न र कंग्रेस नै के हो भने जनजीविकाका सहलमा काम गर्छ भन्ने खालको चाहिँ एउटा चाहिँ नेतृत्व स्थापना गर्न चाहिँ हामी लागिपर्ने स्थापित गर्न चाहिँ हामी लागिपर्नेछौँ र त्यसमा हामी लागिरहेका पनि छौँ। विगतदेखि हामीले के भने गरिरहेको यो समाजमा गरिरहेको गतिविधि के भने सकारात्मक गतिविधि राम्रा कुराहरूलाई चाहिँ अँगाल्ने र नराम्रा कुराहरूलाई त्याग्ने भएको कारणले हामीसँग अहिले जनमानस हेर्ने हो भने कंग्रेसको स्थिति यो क्षेत्रमा अब्बल देखिन्छ। केही साथीहरूका आफ्ना व्यक्तिगत कहीँनिर चाहिँ केही हुन सक्छन् नत्र अधिकांश कंग्रेसको पुरानो सिनियर नेतृत्वदेखि यो समाज साँच्चै बनाउनुपर्छ, समाजलाई निर्माण गर्नुपर्छ र यो समाजलाई अलिकति चाहिँ उचाइमा पुर्याउनु पर्छ भन्ने खालको नेतृत्व सबै हामीसँग भएको बौद्धिक वर्गहरू सबै हामीसँग भएको र एउटा चाहिँ शिक्षा प्रेमीहरू पनि हामीसँग भएको र त्यो खालको चाहिँ एउटा चाहिँ विज्ञता प्राप्त व्यक्तिहरू हामीसँग भएको कारणले अनुभवी व्यक्तिहरू चाहिँ हुनुहुन्छ हामीसँग र उहाँहरूको चाहिँ ऊर्जा उहाँहरूको चाहिँ क्षमता उहाँहरूले चाहिँ जुन हासिल गर्नुभएको हिजोको विज्ञता छ त्यसलाई प्राप्त गरेर हामी त्यो कुरालाई चाहिँ त्यो समाज परिवर्तनका लागि चाहिँ लगाउने गरिकन हामी आज नेतृत्वमा छौँ र साँच्चै पनि पक्कै पनि के हो भने यो क्षेत्रमा हामी कंग्रेसलाई स्थापित गरेर देखाउने उद्देश्य पनि छ, चुनौती पनि छ। यहाँले भने जस्तो कंग्रेसले चाहिँ महाधिवेशनको चरणमा छ, धेरैलाई अन्यलता पनि छ, यो अन्यलता लिनुपर्ने स्थिति छैन। जुन हामीले चाहिँ अहिले नियमित महाधिवेशन मार्फत चाहिँ हामीले चाहिँ एउटा चाहिँ अधिवेशन गर्यौँ। यही चाहिँ के हो भने भोलि आधिकारिकतामा मिहिनेत गर्ने हाम्रो उद्देश्यका साथ हामी अगाडि बढेका छौँ। र कहीँ कसै कुनै पनि क्रियाशील साथीहरू र कुनै कार्य समितिको साथीहरूले हाँकिनु पर्ने छटपटिनु पर्ने अवस्था चाहिँ होइन, किनभने चाहिँ हामीले कर्म राम्रो गर्ने हो, कर्मको फल चाहिँ खोज्ने हो। त्यो प्राप्ति हुन पनि सक्छ नहुन पनि सक्छ, तर कर्म चाहिँ गर्न छोड्नु हुन्न, सत्कर्म गर्न चाहिँ कहिले पनि डराउनु हुन्न भन्ने चाहिँ हाम्रो भनाइ छ। त्यसकारण हामी अहिले चाहिँ यहाँहरूलाई थाहा छ मिडिया सेक्टरलाई, तपाईँहरूले देख्नुभयो हामीसँग चाहिँ कतिले स्थितिमा के हो भने थुप्रै साथीहरू चाहिँ जोडिनु भएको छ समाजमा, गण्य मान्य साथीहरू जसले चाहिँ समाजमा जहिले पनि समाजको भलाइको निमित्त काम गर्नुभयो उहाँहरू सबै हामीसँग हुनुहुन्छ। त्यसकारण हामीलाई चुनौती के हो भने केही साथीहरू अलिकति चाहिँ थोरै साथीहरू चाहिँ उतापट्टि जानु भएको छ, उहाँहरूलाई पनि सम्झाइ बुझाइ के हो भने हामी चाहिँ हाम्रो पक्षमा लागौँ छ, कंग्रेसलाई दिनेसम्म तरिकाले चाहिँ महाधिवेशन गरौँ भन्ने अभियानमा चाहिँ छौँ। त्यसमा चाहिँ साथीहरूको साथ भइरहेछ, निरन्तर संवादमा हुनुहुन्छ। अस्ति महाधिवेशनमा हामी त भुलेर गयौँ, हामीलाई त भोट फकाएर लिए, हामी काङ्ग्रेस हामी मात्रै हो भन्ने खालको साथीहरू पनि छन्। त्यसकारण उहाँहरू पनि के हो भने हामीसँग आउँछु भन्दै फोन गरेर उहाँहरू ल ठिक छ तपाईँहरू आउनुहोस्, केही छैन सर्वोच्च पार्टी एउटै हिजो कहीँ मेरो चाहिँ केही कुरा हामीले पनि तपाईँहरू जानुहुन्न भनेर कहीँ पनि रोकेनौँ, लाग्यौँ। तर अनुशासित भएर हामी समर्थन निर्माणमा लाग्यौँ, अहिले सबै साथीहरूको साथ सहयोग भइरहेको छ। अब हामी महाधिवेशनको क्षेत्रको महाधिवेशनको अन्तिम उसमा छौँ, तर यसलाई जिल्ला हुँदै केन्द्र प्रदेश हुँदै केन्द्र चाहिँ जाने हाम्रो पनि अभियान छ। त्यसकारण यहाँहरू मार्फत कंग्रेसी साथीहरूलाई नआतिन कहीँ कतै कसैको डर प्रलोभनमा पर्न आवश्यक छैन। साँच्चै कंग्रेसलाई बलियो बनाउने भने कंग्रेसको चुनाव चिन्हमा रूपमा चाहिँ मतदान हाल्ने साथीहरू चाहिँ अहिले हामीसँग हुनुहुन्छ, र हामी चाहिँ कंग्रेसको रूप चिन्हमा मतदान हाल्ने साथीहरूलाई हामीसँग जोडिनका लागि आह्वान पनि गर्दछौँ।
0: सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरू भएको छ। साँझ 5:30 दुई मिनट बसेर स्थगित भएको बैठक अहिले 6 बजे पुनः शुरू भएको हो। बैठकमा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमाथि छलफल शुरू भएको छ। छलफलमा सत्तारूढ दलका सांसदहरूले बजेटमा थुप्रै असहमति भए पनि 3 महिना लामो बजेट शून्यता अन्त्य गर्नका लागि पारित गर्न बाध्य भएको बताएका छन्। उनीहरूले अहिलेलाई बजेट शून्यता अन्त्य गरेर सरकारले पूरक बजेट ल्याउनुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटमाथिको छलफल बहिष्कार गरेको छ। कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी जोलुङ्गे पुल पुननिर्माणका लागि 20 करोड़ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको जोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुल आवागमन बन्द छ। काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमल बहादुर अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलले पुलको क्षति अध्ययन गरिरहेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
13: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
16: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
15: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
16: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
17: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
15: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
18: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
16: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
19: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टीकापुर बजारका मासु व्यवसायहरूको व्यवहार सुधार नभएको पाइएको छ। टीकापुर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो। टीकापुर नगरपालिका एक नम्बर ब्लक नम्बर 14 स्थित राहुल फ्रेस हाउसको बिक्री स्थल व्यवस्थित बनाए पनि खसी नालीमाथि राखेर रौंखु ल्याइने गरिएको पाइएको छ। ब्लक नम्बर 14 रहेको सीताराम फ्रेस हाउसमा प्लास्टिक बाल र कुखुरा खुल्याउने गरेको, भाँडाहरू फोहोर रहेको र मासु बिक्रीका लागि कुनै मापदण्ड पूरा नभएको पाइएको छ। खकौल्ला रोड प्रशासन जाने बाटो नजिक रहेको छोटेलाल माछा मासु पसलमा सरसफाई नरहेको, मासु पसलमा सुर्ती चुरोट लगायतका सामानहरू बिक्री गरिरहेको, विक्रेताले आफू निरक्षर भएकाले मासु व्यवसाय सम्बन्धी कुनै जानकारी नभएको बताउनु भएको छ।

0: बंगुरका मासु बोरामा बेरेर मोटरसाइकलमा टिकापुर बजारमा ल्याएर बेच्ने गरेको बताएका छन्। यसरी टाढाबाट मासु ल्याएर ल्याउँदा मासु बिग्रने, फोहोर मिसिने र उपभोक्तालाई त्यही बेच्ने गरेको पाइएको छ। यस्तै कुखुरा ढुवानी पनि नमिलेको पाइएको छ। कुनै पनि पशु पन्छीलाई मासुका लागि वध गर्नु अघि विश्राम दिनुपर्ने भए पनि कुखुराहरूलाई उल्टो पारेर मोटरसाइकलमा झुण्ड्याएर जमीनमा चुच्चो ठोकाउँदै ढुवानी गरेको पाइएको छ। वध गर्न राखिएका कुखुराहरू सड़कमा राखिएको पाइएकाले व्यवस्थित गर्नु निर्देशन दिएको छ। उपभोक्ता लक्ष्मी प्रसाद चपाई जथाभावी मासु काट्ने र मासुजन्य पदार्थ फाल्ने गरेकाले वातावरण प्रदूषण भइरहेको बताउनुहुन्छ।
1: बजारमा हिँड्दाखेरि पनि प्रत्येक ठाउँमा नाक सुन्नुपर्ने देखिरहेको, जता गए पनि बजारमा पनि कुनै कुनै ठाउँमा हिँड्दाखेरि अब जस्तै यहाँनिर डस्टबिनको वरिपरि छ क्रस गर्ने समयमा यहीँ गनाइरहेको हुन्छ, त्यहाँनिर त्यो यहीँ गनाइरहेको छ। म अस्तिले यो जङ्गराबारी हिँडिरहेको थिएँ, त्यो राँगामा मासु पसेको त्यो बाटोमा परेक्षण गरिरहेको थियो। यिनीहरूको एउटा व्यवस्थापन गरिदिएको हुनुपर्छ सबैलाई।
0: टिकापुर उद्योग वाणिज्य संघका सचिव प्रकाश शाह केही मासु पसलेले लापरवाही गरेको र खाने नहुने खालको मासु बिक्री गरिरहेकाले व्यवसाय सञ्चालकले मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न र लापरवाही नगर्न सुझाव दिनुहुन्छ।
2: मासुको पसल अनुगमन गर्दै गर्दा केही पसलहरू चाहिँ साह्रै भनै नमिल्ने अवस्थाको थियो भने चाहिँ धेरै जस्तो पसलहरू चाहिँ सुधारोन्मुख नै देखिए। त्यसमा पनि अझै केही राम्रो गरिदिनु भन्ने सुझाव सहित अनुगमन जारी छ। त्यसमा चाहिँ म मासु व्यवसाय साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले आफै नै सफा स्वस्थ हुने गरी मासु बिक्री वितरण गरिदिनु होला। तपाईँले सरसफाईमा ध्यान दिनुभयो भने तपाईँको कस्टमर नै बढ्ने हो। कुकुरमा तपाईँले सफा राखिदिनु भयो भने तपाईँले आफ्नो स्टोरदेखि लिएर कटिङदेखि लिएर होइन सबै चिजहरू सफा र सुगर राखिदिनु भयो भने कस्टमरहरू आउने तपाईँहरूकोमै नै हो।
0: पशु चिकित्सक नरबहादुर कार्की केही व्यवसायले बिक्री स्थल सुधार गर्दै गए पनि मापदण्ड अनुसार अझै धेरै गर्न बाँकी रहेको बताउनुहुन्छ।
3: हामीले धेरै थरीका मासु पसलहरू हेर्यो, अब ती मासु पसलहरूमा कुनै ठाउँमा पनि अब एक गुणवत्ता अथवा एउटै मापदण्ड जो एउटा स्वच्छ मासु पसलमा अथवा मान्छेका लागि खान योग्य जुन स्वस्थ मासुहरू दिनका लागि उपभोक्ताको पनि हकितलाई हेर्ने हो भने खासै भने चाहिँ मासु पसलहरूमा एक गुणवत्ता कहिले पनि यो टिकापुर नगरपालिकाभित्र भएका मासु पसलमा चाहिँ एकग्रुता रहेन। जस्तै मूल्यकै हिसाबले कहीँ 900 छ, कहीँ 1000 रुपियाँ छ, उही खसीको मासु हो। अनि अब विशेष गरी यो ब्रोइलर कुखुरा काट्ने ठाउँमा भनेको एकदमै फोहोर, त्यहाँ तिनीहरू त अन्तिम चरणको अवस्था छ। तिनीहरूलाई के हुँदाखेरि सकभर हामीले अलिकति छिटो भन्दा पनि छिटो तिनीहरूलाई अलिकति सल्लाह सुझाव दिएर हुन्छ कि कुनै सानो एउटा दण्ड सजाय गराएर हुने हो कि के हुने हो होइन, त्यही गरौँ भनेपछि हुन्छ। र अर्को कुरो के भन्दाखेरि हामीले दसैँ तिहार लक्ष्यलाई मात्रै नराखेर यो सकेपछि महिनाको एकचोटि नत्र दुई तीन महिनाको एकचोटि पनि हामीले अनुगमन गर्दै गऱ्यौँ भने अझै केही सुधार गर्न सकिएला। र अब अर्को कुरो यो जो मासु पसल दर्ता यताउताका कुरा छन् यो पनि अलिकति हामीले नीतिगत रूपमै गएर यिनीहरूको मापदण्ड के छ कसो छ त्यसरी गऱ्यौँ भने पनि अलिकति सहज होला भन्ने मलाई लागिरहेको छ। र विशेष गरी नि यी कार्यक्रम भनेका टाइम टाइममा हुन जरुरी छ, दसैँ तिहारलाई मात्रै लक्षित नगरिकन।
0: खोज खबरमा अब पालो जनावासको सामुदायिक वनबाट उपभोक्ताहरूले विभिन्न किसिमका सेवाहरू लिने गरेका छन्। त्यसरी सेवा लिँदा सामुदायिक वनको संरक्षण गर्नु पनि उपभोक्ताको दायित्व हुन्छ। आजको जनावासमा हामीले सामुदायिक वनको संरक्षणका लागि उपभोक्ताहरूको भूमिका कस्तो हुन्छ भनी केही उपभोक्तालाई सोधेका छौ।
4: मेरो नाम सुमन देवी सुनार, घर गाजीपुर। वन जंगल राम्रो बनाउनका लागि उपभोक्ताले पनि चासो दिनु पर्यो। यहाँ भित्र बसेका अरू कार्य समितिका अब अध्यक्ष सदस्यले वन चलाउनु भन्दा पनि उपभोक्ताले चलाउनु पर्ने हो। उपभोक्ताले धेरै चासो दिया भए त अलि जहाँ जहाँ कमी कमजोरी छ त्यहाँ अलिक सुधार गरेर पनि जानु सजिलो हुन्थ्यो। सार्वजनिक हो, कसैको यो निजी त होइन नि त।
5: मेरो नाम सीताराम चौधरी, टिकापुर नगरपालिका वार्ड बनगाउँ दक्षिण पूर्व हो। अब नेचर नै हो हाम्रो उपभोक्ताहरूको चाहिएको बेलामा सम्झिने अनि अरू वन जोगाउनु पर्छ र सबैलाई वन चाहिन्छ भन्ने विभिन्न यो चेतनामूलक कार्यक्रम गाउँ गाउँ टोल टोलमा सम्झाउनु पर्यो।
6: मेरो नाम प्रति परियार। सामुदायिकमा अब हरेक चिज जुटीको उपार्जन भयो अन्य यस्तो कार्यक्रम गरेर उपभोक्ताहरूलाई अलिकति सहुलियत अथवा यताउति सहज वातावरण बनाइदिएपछि अनि उपभोक्ता समुदायको हितको लागि गर्छन्।
7: शिवराज बुढामगर, कलिगाडा, दौलोपुरघाट। यो सामुदायिक वनको अवस्था बोट बिरुवाहरू चाहिँ कम हुँदै गएका छन्, लगाउने कार्यक्रमहरू चाहिँ कमी भइराखेका छन् र अब बिस्तारै अब पहिला भन्दा त्यस्तो किसिमको छैन भन्नु बोट बिरुवाहरू। जस्तै अब सिसम भए अरू बोट बिरुवाहरू चाहिँ फेरि लगाउने गरेको भए हुन्थ्यो। यहाँ त बढी यस्ता बोट बिरुवा त छन् तर भिलोर अनि अरू जामुन यस्ता किसिमका चाहिँ र कुरी झारहरू बढी जस्तो चारै छ यसमा। चारले गर्दाखेरि अब

0: हेर्दाखेरि रमल देखिन्छ त्यतिको छैन।
1: मेरो नाम खडम जयसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साईपुर। सामुदायिक वनको अवस्था भन्दाखेरि चाहिँ अब खासै ठिकै छ भनौँ, अब ठिकै छ, सबैको उपभोक्ताहरूको चित्त बुझाउन त सक्दैन, कसैले पनि सक्दैन, र अब ठिकै छ। अब उपभोक्ताले पनि के गर्दैछन् भने, अनि घाँस काट्दा तल रुखका माथि नकाटेर तल काट्ने, एउटा त्यो गलत छ। हामी उपभोक्तामा नबुझेर भोलि हामीलाई चाहिने हो, हाम्रो वन हो, हामीले बचाउनु पर्छ, यदि चाहिँ वातावरणमा राम्रो हामीलाई घाँस दाउरा पाउँछ भन्ने त्यो चाहिँ बुझाइ छैन सबै सबैको भनौँ न, अब सबैले बुझा छैनन्, र वन हामीलाई नभई नहुने प्रकारले वन चाहिँ बचाउनु पर्छ भन्ने मेरो मान्यता हो।
2: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकाका बाल विकास शिक्षक र नगर अनुदान शिक्षकको तलब वृद्धि, शिक्षकहरू खुशी। कांग्रेसको 15 नियमित महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर 1 को सभापतिमा धनञ्जय रिमाल चयन, प्रदेश ख को सभापतिमा ऋषि विक। 37 अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा टिकापुरको वैधिमा अन्तर्क्रिया कार्यक्रम र अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन, प्रदेशका अधिकार र संहिता कार्यान्वयनमा मुख्यमन्त्रीको साझा चासो। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकझुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साथै उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्र्याक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
1: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्य सहकारी संस्था परिवार टीकापुर 6 शक्ति कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली। संचालक नारायण तिमी चैना। सम्पर्क नम्बर 97 62 48 36 44।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
2: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।
1: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, भेज राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
5: बाजेको खाजा घर टिकापुर 1 पुरानो ट्रिनिटी स्कूल भएको घरमा। संचालक चक्र प्रसाद उपाध्याय। सम्पर्क नम्बर 98 42 25 31 73।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओडा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
3: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बिरियानी हाउस, टिकापुर 1, पुरानो बलभद्र चौक, बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97-47-82-73।
4: विजयादशमी तथा शुभ दीपावली 2082 पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
5: आधुनिक डिजाइनका लेडिज, जेन्ट्स, सुट, कोट, प्यान्ट, नेपाली दौरा सुरुवाल, सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट, प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
4: संचालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 98-585-53-333 र 98-483-23-475।
1: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
8: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: आई लव यू टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
4: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टिकापुरमा बाल बालिकादेखि वृद्धसम्मका लागि उपयुक्त विभिन्न डिजाइनका आकर्षक साइकलहरू, साइकलका पार्ट पुर्जा पाइनुका साथै मर्मत सम्भारको सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मत गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
5: संचालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 98 10 100।

0: शर्मा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कुजियार मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822831054।

0: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक, क्याम्पस रोड। संचालक मदन राज न्युपाने। सम्पर्क नम्बर 9848497984।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि। संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख शान्ति समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नवराज साउन्ड धामारोसन गाउँपालिका वडा नम्बर 1 क्षेत्र नम्बर 1 अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै
1: होल्डिङ सेन्टर 37 17 भए र 5000 प्लस जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा अलिक 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भनेअनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अलि जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि के कानून सुधार गरिएको छ त्यसमा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। पाँचजना सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाई छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 भए र 5,000 प्लस जनसङ्ख्या नागरिकहरू भएको ठाउँमा 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भनेअनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सिनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौँ। 1085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनस्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइटोर लगायत 13 जिल्लाहरू भए। 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्क्रमण क्षेत्रमा घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो। किन यो अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोशी नदीमा हामीले गरेका छौँ, असोज 8-11 को सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्यो। सँगसँगै घरबाट पनि गर्यो।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दो रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटपट्टि आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बारीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अलि जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँठफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गरिनेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ़ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति, आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक, हित, सुरक्षा र सीप विकासमा जोड़ दिँदै उहाँले कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने, सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाज्ने गरी त्यहाँ अवसर छ, सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ, अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो शब्द चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका
3: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
8: पार्टीको संयन्त्रमा छलफल भएर अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ, त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासन भित्रै रहने गरी खगेन्द्र सुनाज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
9: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
11: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
10: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
11: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
10: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाणपत्र दस्तुर
12: छुट हुनेछ।
11: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
12: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
11: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
12: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
11: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
12: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
11: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
13: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बड़ा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: रसुवा भोटेकोसी बाढ़ीमा तपाईंका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकीन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
9: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा पेश गर्नुपर्ने कागजात भनेको एउटा निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे त्यही बाढीमा बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खोल्ने कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको नागरिकताको प्रमाण पत्र अथवा तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो जसले यो हाम्रो मान्छे बेपत्ता हुनुभएको छ भनेर निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ, र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यो दावी विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको यकिन विवरण कार्यकारी समितिमा जान्छ, र कार्यकारी समितिले निर्णय गरेर नेपाल सरकारसँग पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था गरिएको छ।
15: थियो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
16: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागज पत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर दाजुसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिलिपि थियो, त्यो पनि कहीँ ओडाहरूमा बसिराखेको हुन्छ होला, सबैको प्राप्त हुन्छ। त्यो ओडा केही नभए ठाउँमा चाहिँ ओडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिलिपि भने अलिक सहज र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब ओडामा चाहिँ ओडा सेवा लिने, ओडाको सहयोग गराउने, ओडा सेवा फर हराए सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नागरिकता बनाइदिनु भनेर सिफारिस बनाइदिनुहुन्छ ओडाज्यूले। त्यही बनाए त्यही लिएर जिल्लामा जाने हामी। पैसा लाग्दैन, एक रुपियाँ पैसा पनि तिरेको छैन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
15: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
17: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
0: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
15: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
15: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
15: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
18: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
18: बूढी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बूढी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतसँग कुराकानी गरेका छौं।
17: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखजीको अध्यक्षतामा हुन्छ त्यो बैठक बसेर आवश्यक समन्वय त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गरे भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 सशस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुम नुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ तनहुँ चितवन नवलपरासी पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधिक हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
19: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन् केही छ?
17: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
19: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
17: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेका थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि स्ट्राइक आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समय पछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेका थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
19: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछ?
17: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ। विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस 1 एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
19: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बाढीले खानेपानी विद्युत सड़क अवरुद्ध भएका क्षेत्रमा चाहिँ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
17: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
18: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार। हिमतालमा पहिरो खस्दा बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गर्न लागि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ, तर होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या भने घट्दै गएको छ। सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनीलाई समेत कार्यवाही गर्ने चेतावनी सरकारले दिएको छ। प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल भयो र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज ओमान 113 रनले पराजित भएको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकझुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: पवनदेव इन्टरप्राइजेज, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952। हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
4: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन मण्डल छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
4: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
2: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848443456।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
3: होइन चाइनिजो माइलो
4: के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मोथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य
8: पुष्पाञ्जली ब्यूटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, संचालक पुष्पा रेग्मी, फोन नम्बर 9848353।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु दिदी, जमरापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
7: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
7: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
7: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका

0: बीबीसी नेपाली सेवाको साझपखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिगपट्टि छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
0: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैं बारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिश समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशकभन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशल नै हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाइसक्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हामी साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
2: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
7: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेरो सब गयो। कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ, है त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुकुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्यालले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
8: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यहीँ लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यहीँ सुहा भयो।
6: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
9: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलिरहेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतता लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
9: 2023-27 श्रृङ्खला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छ भित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
9: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ हुँदाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रो जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीश प्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
0: सञ्चालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 98585353 र 98483273475।

0: कबू कापी रहे कबू पेन्सिले रहे कबू झोले फटा का आज का कना हो बाबा फिर ओस्ट बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई राहत
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाउँ से झोला लाना नहीं चिक थो
1: अरे कहाँ से ना नाम
0: कहाँ से लन बहु तो कहाँ टीकापुर में रलक रख गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आन लाती ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटिन ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223373
3: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
3: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: अध्यक्ष प्रांकुश चौधरी व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार टीकापुर छ शक्ति कैलाली।
5: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ तिमीले कतिमा किन्यौ
7: मैले त एक पेटी चाउचाउ रु 600 किने
6: 600 रुपियाँ किन हाल्नु पर्यो 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुहोस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता
7: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली सञ्चालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 98 48 40 22 41।
8: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध
3: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
8: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
8: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
8: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
8: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
9: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
8: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
9: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
8: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
9: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
10: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
12: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
11: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
12: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
10: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98-48-43-34-56।

0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एन्ड फिल्म सेन्टरमा फोटो फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
1: एसएआर आर्ट्स एन्ड फिल्म सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। संचालक राजेश चौधरी। फोन नम्बर 9848 9820 00।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: हिन्दू भगवानकै महान पर्व बर्खा दशैं ओ शुभ दीपावली 2083 सालके पावन अवसरमे सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजु भैया ओ दिदी बहिना हुकरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ती रदगैया झोला उद्योगमे तमान मेरके झोला सुपथ मूल्यमे पा जायत, जस्ते स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायत के तमान डिजाइन के ब्याग अर्डर करल अनुसार बना जायत, ओ पुरान बिगड़ल झोला मरमत कर जायत, एक चोट सेवा करने मौका जरूर देवी।
7: रदगैया झोला उद्योग मुनवा रोड टीकापुर कैलाली। संचालक राम प्रसाद चौधरी।
1: नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्युटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छुटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: पुष्पाञ्जली ब्युटी पार्लर जानकी गाउँपालिका एक दुर्गौली नाना बोटक्स खानेपानी अफिसको तल। संचालक पुष्पा रेग्मी। फोन नम्बर 9848 5371 82।
8: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
9: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नभादौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौ। ढल वा सड़क मिचेर व्यवसाय नगरौ। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ।
8: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
9: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

0: महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन्सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952। ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
2: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर
1: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, खान कपडा पनि पाइन्छ।
1: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटोनेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 9843919952।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार,
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कोइजियार मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822-83-10-54।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण

0: भागवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: छिछी कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस्, तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
6: नवराज साउन्ड, धामारोसन गाउँपालिका, वडा नम्बर 1, क्षेत्र नम्बर 1, अछाम, नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
7: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 48 53 61 95।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1, बलभद्र चोक, क्याम्पस रोड। सञ्चालक मदन राज न्युपाने, सम्पर्क नम्बर 98 48 49 97।

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: छाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
0: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टिकापुरमा बाल बालिकादेखि वृद्धसम्मका लागि उपयुक्त विभिन्न डिजाइनका आकर्षक साइकलहरू साइकलका पार्ट पुर्जा पाइनुका साथै मर्मत सम्भारको सुविधा उपलब्ध छ। गुणस्तरीय सामान पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मत गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
4: संचालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 9810 61 53 30।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
1: Coffee ready.
2: Wow, thank you. You sound like अच्छे सुगंधित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
1: I love the scent.
2: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
3: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धीरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपमा रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिकाको कार्यपालिका बैठकले बाल विकास शिक्षक र नगर अनुदान शिक्षकको तलब वृद्धि गरेको छ। कार्यपालिकाको 71औं बैठकले संघीय सरकारको निर्णय अनुसार नै बाल विकास शिक्षकको तलब 24,000 उपलब्ध गराउने निर्णय गरेको छ। यसका साथै नगर अनुदान शिक्षकको तलबमा समेत वृद्धि गर्ने निर्णय गरेको छ। नगर अनुदान शिक्षकको आधारभूत तह कक्षा 1-5 यसअघि 18,000 पाउँदै आएकोमा 28,000, कक्षा 6-8 शिक्षकहरूको 20,000 पाउँदै आएको तलब 30,000 पुगाएको र वार्ड नम्बर 8 वडाध्यक्ष दीर्घबहादुर थकुल्लाले बताउनु भएको छ। शिक्षकको तलब वृद्धि भएपछि शिक्षकहरू खुशी भएका छन्। नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष सूर्यदेवी भट्टराई लामो समयपछि आफूहरूका माग स्थानीय सरकारले पूरा गरेकोमा धन्यवाद दिनुभएको छ। आजको कार्यपालिका बैठकले शिक्षकहरूको तलब वृद्धिसँगै 18 निर्णय गरेको छ। कार्यपालिकाले नगर डरेट स्वीकृति गरेको छ। बैठकले कर्मचारी तथा जनप्रतिनिधिलाई मासिक रूपमा दिइने पेट्रोल खर्च अब मासिक तलबसँगै खातामा पठाउने समेत बताएको छ। यसका साथै रसो बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा 5,00,000 रकम जम्मा गर्ने निर्णय समेत गरेको थकुलाले बताउनु भएको छ। सैतिसौं अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा टिकापुर नगरपालिका वार्ड नम्बर 7 बैदीमा कार्यक्रम भएको छ। विपद व्यवस्थापन समिति बैदीको आयोजनामा भएको कार्यक्रममा सीमा सुरक्षा गुल्मा खकरौलाका डीएसपी नन्दकिशोर महतो प्रमुख अतिथि रहनु भएको थियो। प्राक्टिकल एक्सन नेपाल र बी ग्रुप को सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नारायणपुरका सभापति धनसरी कोइराला, बी ग्रुपका कार्यक्रम संयोजक हेमन्त राज जोशी, टिकापुर नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख चेत बहादुर बोहरा, आदर्श टोल विकास संस्थाका अध्यक्ष गोविन्द कोइराला, ओजुवाताल टोल विकास संस्थाका अध्यक्ष बलबहादुर गरंजा, सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक बलबहादुर चौधरी, कर्णाली मावि शक्तिका शिक्षक राजकुमार चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा सामुदायिक स्तरीय विभिन्न समितिका प्रतिनिधिहरू वासुदेव कोइराला, राजकुमार चौधरी, सम्झना चौधरी, गोमा धामी, चन्द्रबहादुर रोक्का, सुन्दर चौधरी लगायत समुदायका असल अभ्यास र सिकाईबारे जानकारी दिनुभएको थियो। सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम संचालन सामुदायिक प्रकोप व्यवस्थापन समितिका राष्ट्रिय सञ्जालका सुरपश्चिमा अध्यक्ष तथा स्थानीय सामुदायिक व्यवस्थापन समितिका सचिव भोजराज ढुंगानाले गर्नुभएको थियो। टिकापुर बजारका मासु व्यवसायको व्यवहार सुधार नभएको पाइएको छ। टिकापुर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो। टिकापुर नगरपालिका 1 ब्लक नम्बर 14 स्थित राहुल फ्रेश हाउसको बिक्री स्थल व्यवस्थित बनाए पनि खसी नालीमाथि समेत राखेर रौं समेत खुल्लै रहेको पाइएको छ। ब्लक नम्बर 14 रहेको सीताराम फ्रेश हाउसमा प्लास्टिक समेत बालेर कुखुरा खुल्याइरहेको गरेको भाँडामा फोहोर रहेको र मासु बिक्रीका लागि कुनै मापदण्ड पूरा नभएको पाएको छ। खकरौला रोड प्रशासन जाने बाटो नजिक रहेको छोटेलाल माछा मासु पसलमा समेत सरसफाई नरहेको, मासु पसलमा सुर्ती चुरोट लगायतका सामान बिक्री गरिरहेको, विक्रेताले आफू निरक्षर भएकाले मासु व्यवसाय सम्बन्धी कुनै जानकारी नभएको बताउनु भएको छ। ब्लक नम्बर 13 स्थित मासु पसलभित्रै दोरीको समेत खाट बिस्तारा राखेको, किराना पसल राखेको पाइएको छ। यहाँ पसलहरूको बाहिरी वातावरण समेत
फोहोर देखिएको छ। मासुको शुद्धताका लागि स्वस्थ पशुपक्षी सफा वटशाला मासु भण्डारणको मापदण्ड भए पनि टिकापुरका मासु व्यवसायहरूले लापरवाही गरेको पाएको छ। टाढा टाढाको गाउँमा काटिएको खसी बंगुर मासु बोरामा समेत बेरेर मोटरसाइकलमा टिकापुर बजारमा ल्याएर बेच्ने गरेको बताएको छ। यसरी टाढा टाढा ल्याउँदा मासु बिग्रिने फोहोर मिसिने र उपभोक्ताहरूलाई केही बेच्ने गरेको पाएको छ। त्यस्तै कुखुरा धुवानीमा पनि यसरी नमिलेको पाइएको छ। कुनै पनि पशु पन्छीलाई मासुका लागि बट गर्नु अघि विश्राम गर्नुपर्ने भए पनि कुखुराहरूलाई उल्टो पारेर मोटरसाइकलमा झुण्ड्याएर जमीनमा समेत चुच्चो ठोक्दै धुवानी गरेको पाइएको छ। बट गर्न राखिएको कुखुराहरू सड़कमा राखिएको पाइएकोले व्यवस्थित गर्न निर्देशन दिएको छ। उपभोक्ता लक्ष्मी प्रसाद चपाई जथाभावी मासु काट्ने र मासुजन्य पदार्थमा समेत यसरी फाल्ने गरिएकाले वातावरण दूषित भइरहेको बताउनु भएको छ। टिकापुर उद्योग वाणिज्य संघका सचिव प्रकाश शाहले केही मासु पसलहरूको लापरवाही गरेको र समेत खानै नहुने खालको मासु बिक्री गरिरहेको व्यवसाय सञ्चालनको मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न र लापरवाही नगर्न सुझाव दिनुभएको छ। पशु चिकित्सक नरबहादुर कार्कीले केही व्यवसायहरूले बिक्री स्थल सुधार गर्दै गए पनि मापदण्ड अनुसार अझै धेरै गर्न बाँकी रहेको सुझाव दिनुभएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य र समन्वय र सहअस्तित्वलाई जोड़ दिएका छन्। सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही संहिताबाट प्राप्ति उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नु भएको छ। उहाँले कतिपय पूरा हुन नसकेको जनअपेक्षा टेकेर समेत भ्रम सृजना गरिरहेको बताउँदै तथ्यगत रूपमा भ्रमलाई चिर्दै समृद्धिको बाटोमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। सुर्पश्चिम प्रदेश सभाको बैठक शुरू भएको छ। साँझ 5:30 बजे र 2 मिनटमा समेत बसेर स्थगित भएको साँझ बैठक 6 बजे पुनः शुरू गरिएको थियो। बैठक प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमाथि छलफल भएको हो। छलफलमा सत्तारूढ दलका सांसदहरूले बजेटमा थुप्रै असहमति भए पनि 3 महिना लामो बजेट शून्यता अन्त्य गर्नका लागि पारित गर्न बाध्य भएको बताएका छन्। कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झुलुङ्गे पुल पुननिर्माणका लागि 20 करोड़ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। यसरी असोजको दोस्रो साता महाकाली नदीमा रहेको झुलुङ्गे पुलको एउटा पिलर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुल आवागमन बन्द भएको छ। काठमाडौँबाट सस्पेन्सर ब्रिज डिभिजनल उपमहानिर्देशक कमल कुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरिएको बताएको छ। र राष्ट्रपति रामचन्द्र पौडेलले थप 2 अध्यादेश जारी गर्नुभएको छ। उहाँले मंगलबार दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 जारी गरेको राष्ट्रपतिका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: चाडपर्वको रमाइलो आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उठ्वा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200 मटन 300 पाइन्छ।
1: साथै विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: बिरियानी हाउस टिकापुर एक पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97 47 82 73।
2: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाई हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाई छ त, यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछस् त यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, भेज राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
6: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा संचालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 98 42 25 31 73।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
6: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
6: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
6: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
7: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै, संचालक छत्रराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो, अब त्यहाँ देख्नु प्रान्त राजन परीक्षित तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनिकन सोद्धाखेरिमा, लौ त मेरो महाराज परीक्षित, अब तपाईँलाई मैले जुन कथाले उपाख्यान बताइरहेको छु बाँकी अंशको लागि अब केही सुन्न चाहनुहुन्छ भन्दा भगवान हजुरका मुखारविन्दबाट सब भयो। अब सारा सम्पूर्ण राजा महाराजाहरू जम्मा भए, यज्ञ सुसम्पन्न भयो, सरकार सम्पन्न भयो, यज्ञ सम्पन्न यज्ञ भइसकेपछि समाप्तिको दिनमा भोज खान पर्छ भनेको छ क्या यज्ञमा। अब हाम्रो पनि भोलि दिए खाने भने हो, अब खै तर आज के खुवाउने भनेको छ नि, हेरौँला नि, हेर्न त लेखेर बा त्यसै हो होला हो नि त, केही सुक्खा रोटी र तरकारी भए बन्द बस्त त्यहाँ भन्दा के भन्थे। त्यति भइसकेपछि आखिरका बिचमा ल यही प्रकारले दमघोष नाम गरिएको राजाका घरमा शिशुपाल मर्यो, शिशुपालको तेज भगवानमा प्रवेश भयो, शिशुपाल परमधाम गयो। अब आयो महाराज, अब भोज खाने कुरामा आयो, सारा एके सम्पन्न भयो, राशु सम्पन्न भयो, पञ्च पाण्डवको हर्ष विभोर, महाराज पाण्डव स्वर्गारोहण, यज्ञ पुरा, आनन्द भइराखेको थियो अचानक पूर्वक। त्यो सभा कस्तो रहेछ भन्नुहोला भने, जलमा थल देखिने, थलमा जल, ढोका लागेको ठाउँमा उगारो, उगारो ठाउँमा लागेको, त्यस्तो देखिँदछ, चिप्लो ठाउँमा ओभानो, ओभानो ठाउँमा चिप्लो, के आश्चर्य है। तर त्यो सभाको परिणाम कसैलाई थाहा थिएन, दुर्योधनलाई त झन् थाहै रहन्छ, दुर्योधन राजा आए त्यही बाटो, चुप्प लाग्ने बढी होइन। र त्यहाँदेखि उपरान्तका लागि दुर्योधन नाम गरिएको राजाको त्यसदेखि पछाडिबाट बडो प्रेम साथसँग आज्ञा गरे। दुर्योधन राजालाई त्यो परिणाम थाहा रहन्छ, दुर्योधन नाम गरेको राजालाई थाहा रहन्छ, जलमा थल, थलमा जल देखियो। अब यसकारणबाट जल भनेर राजा दुर्योधनले जामा स्याहार्दै आएको एउटा थोपै पानी रहन्छ, यहाँ त पानी रहेछ भनेर सुरु सुरु पानी रहन्छ भनेर सुरु सुरु गएको चुरलुम्मै डुबे, यहाँ त ढोका ला रहन्छ भनेर सुरु सुरु गएको मथाप्लाम बजेर यतापट्टि पङ्लाङै, यहाँ त ला रहेछ भनेर उगारेको उतापट्टि पङ्लाङै लागै रहन्छ, यहाँ त चिप्लो रहेछ भएर होसियारी गएको केही नै केही, चिप्लो रहन्छ भएर सुरु सुरु गएको पेलित्तै। अनि त्यसो भएपछि त्यहाँ भन्दा हाँसो लाग्ने के हुन्छ त नि। अनि त्यसदेखि पछाडिबाट सारा समस्या पर्यो, समस्या भइसकेपछि अब के गर्ने भनेर सारा जनहरू आँचिए। दुर्योधन नाम गरेको राजाको मानहानी भयो, अरू कोही बलिया थिएन, लडक्क चुल्ठो लड्का र सोह्र श्रृङ्गारको चुल्ठो लड्का र द्रौपदी रानी खित्का छोएर हाँसिन्, बाउ चाहिँ अन्धो भनेको त छोरो पनि अन्धै रहेछ ल भन्दिन्। अनि त्यसदेखि पछाडिबाट अन्नाको पुत्र अन्धै हुँदो रहेछ भनेको उनीहरूले दुर्योधन राजा जुरुको उठेर आज्ञा गर्यो, तँलाई पाँचवटा कि एउटी बेसिया, तैँले आज मेरो अपमान गर्ने, तैँले त्यत्रो अपमान मलाई त्यो चुल्ठोमा समातेर यो सहरबाट तँलाई निकालेर यो सहरको कब्जा गर्न सकिन भने मेरो नाम नलिनिस् भनेर पड्कियो। त्यही नै उसले महाभारतको बिजारोपण भयो, भगवान प्रभुले चित्त बुझाउनु भयो, महाभारत रोपियो। अब महाराज यति हो, छोरी मान्छेले कपाल देखाएर हाँसेको कारणले खेरि महाभारत भयो, त्यस्तो छोरी मान्छेको कपाल, अलसिना कपाल। त्यसो भएर जेठा जुलाई र ससुरालाई अब मितहरूलाई गुरुहरूलाई छोप्ने भन्थ्यो, अहिले अहिले त ए जेठा जुलाई त दाई भने किन छोपिरहन्थेन, दाईलाई किन कपाल छोप्ने, त्यसो हात आटेको लाएर बसिरहोस् दाई चाहिँ तिहार होइन त, दक्षिणा दियोस् गोडा ढोइदियोस् बसोस्। र त्यति भएपछि लौ त महाराज परीक्षित, अनि दुर्योधन नाम गरिएको राजाले मानहानी भएको कारणले सारा सम्पूर्ण जनहरू हाँस्दै भन्न लागे, हरे जलमा टेक्छु भन्दा फेरि भैँमा पल्टिरहेको, जलमा टेक्छु भन्दा

जल पनि हिँडिछु राजा जल पनि होइन जल पनि हिँडिछु राजा जल पनि होइन थल भने टेक्छु राजा थल पनि छैन जलमा टेक्छु भन्दा फेरि

0: महाराज परीक्षित को परमा सुखदेव स्वामी ले बताउन भो लौत सवन कादि ऋषेश्वर भनेर सवन कादिलाई श्रीमद भागवत महापुराण को यथार्थ प्रकार को प्रकरण ले ध्यान मनन कीर्तन को प्रक्रिया बताएर अहिले दुर्योधन राजा को मानहानी भो तेई निहुले शकुनी संग गएर जुवा को प्रबन्ध मिष्ट मिलाएर सारा संपूर्ण नष्ट भ्रष्ट गर्यो महाराज परीक्षित। यसै कारणबाट नारी का कारण दुईटा कांड घट्यो भारत में। कैकेयी को कारण रामायण, द्रौपदी का कारण महाभारत, यही हो है। त्यसै कारण होशियारी हुनु, बरबर नबोल्नु, अलि अड्गलेर बोल्नु, नछड्कनु जेले होइन त नि, बहन खप्नै छैन नि हिजोआजका त झन्। राजा परीक्षित यसै कारणले जब होश पुर्याएर राजा परीक्षितका हजुरमा सुखदेवले यिनै प्रकारको नीतिगत कार्यक्रम प्रस्तुत गरिबक्से र महाभारत सम्पन्न भएको लक्षण प्रस्तुत गरिबक्से भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय पोलो श्रीमद् भागवत महापुराणको।
0: हस महाराज परीक्षित यसरी राष्ट्रिय यज्ञ सम्पन्न, राजाको परम गतिको प्रधान। तर अब प्रश्न आयो, भगवान कृष्णचन्द्र परमात्माले आफ्ना छोरा नातिहरू सारा सम्पूर्ण लडाईँमा स्तब्ध भएर समाप्ति भएरे, आफू यता आएको बेलामा भन्ने कुरा थाहा पाएपछि अनि परमात्मा दौडेर सवारी हुनुभयो। लौ त राजा युधिष्ठिर राम्रोसँग राष्ट्रिय यज्ञ सम्पन्न भएको छ, तपाईँहरूको कार्य सम्पन्न भएको छ, अब यहाँ म बसिरहेर के प्रयोजन छ र, हस्त म विदा हुन्छु भनेर प्रभु विदा भइबस्छु। फेरि काम सकिसकेपछि बसिरहने नै हुँदैन कि, भोलिपल्टबाट कसले वास्ता गर्छ, काम सकियो। त्यसै कारणले हिँड्न काम छ। लौ त्यसो भनेदेखि ठिकै छ मेरो परमात्मा, अब यसदेखि पछाडिबाट आफ्नो काम कर्तव्य पूरा गर्नका लागि स्वयं भगवान परमात्मा आफ्ना छोरा नातिका साथमा लडाईँ गर्नेवाला धुमन नाम गरेको मन्त्रीका साथमा लडाईँ गरिबक्छु र त्यसका सैनिक सारा ध्वस्त। प्रभुले आफ्नो छोरा प्रद्युम्न रणस्थलबाट घायल भएको थाहा पाएर पनि लडाईँ गरिएकोमा धन्य होस्, तिम्रो जय होस् भन्दै आफ्ना छोरा नातिलाई शल्यक्रियाको साथमा सम्पूर्णलाई छोएर उपचारार्थ प्रभुले कार्य पूर्ण गर्नुभयो र त्यस लडाईँमा दन्तवक्र विदुरथहरू पनि ढले। अनि त्यसपछिबाट भगवान कृष्ण आफ्ना दाजु बलरामसँग विचार गर्नुहुन्छ, पक्कै अब दाईको र मेरो कृति घम संग्राम पर्ने भयो, महाभारत हुने नै भयो। महाभारतमा दाजुले पक्कै नै मलाई जब यस किसिमबाट दुर्योधनलाई सहयोग, मैले कृष्णलाई माने अर्जुनलाई सहयोग गर्दा यो दाई भाइको जब लडाई कस्तो गरेर समस्याको समाधान गर्ने होला भनिकन भगवान कृष्णले उल्टो बोल्नुभयो, दाई बलराम म त तीर्थ जान्छु भन्न थाल्नुभयो भगवान, हामी जान्छौँ भने दाजु चाहिँ त्यही भन्लान् भनेर भनेको। भोलालाई उल्टो बोल्नुपर्छ, तपाईँ जानुहोस् भने जाँदैनन्, त्यसै कारणले म जान्छु दाई भने, किन मैले धेरै मान्छे मारे त्यसै कारणले अपराध लाग्यो म जान्छु भन्नुभयो। अनि त्यसदेखि पछाडिबाट लौ त्यसो भनेदेखि मै जान्छु भन्नुहुन्छ भने पाल्नुहोस् त दाई, यहाँ केही काम बिग्रदैन, हजुर पछि पाल्नुहोस् भन्नुभयो र हुन्छ भनेर बलराम गएका। जाँदा जाँदा जाँदा जाँदा सारा तीर्थ गर्दै जाँदा नैमिषारण्यमा पुगेका थिए। यसरी सौनका ऋषिहरू कथा श्रवण गर्न बस्नुभएको, सूतनामा पौराणिक कथा भनिरहनु भएको, व्यासमा बस्दा कसैलाई ढोगदिन नमिल्ने हुनाको कारणले बलरामजी आउँदामा उहाँले पण्डितजीले ढोगिदिनु भएन, अरू सबैले ढोगे उठे। ए म जतिको आउँदा नढोग्ने तल पण्डित भाइ भन्न भएर कुशको चार अमलको कुशको टुक्राले झटारो छोडिदिएका थिए। पण्डित भुतुक्कै हुई त्यहाँसम्मका बलिए हाम्रो कला, चार अमलको कुशको टुक्राले लाग्दाखेरि पोर्लोक हुई त्यतिसम्म रच यस्तै हुँदो सुसुपाल मर्यो। मरिसकेपछि अनि त्यहाँभन्दा ठूलो घटना के भयो, पण्डितको मृत्यु भयो, यज्ञ त समाप्ति नै भइहाल्यो, अब के गर्ने, हाकार पर्यो। अनि साराले धिक्कार गर्न लागे, धिक्कार यस्तो तपाईँको काम, महानुभाव तपाईँले गर्नुपर्ने नीति यही हो, यस्ता प्रभावबाट जब आफूलाई अर्काले ढोगिदिन भएर मार्ने त्यो पनि धर्म हो, ढोग आफ्नो मान आफैले खोल्ने, अरूले पो आएर दिने, धिक्कार तपाईँलाई बलरामजी। अब इलबल नाम गरेको दानवको छोरो बलबललाई मारिदिनुहोस् नम्बर एक, दोस्रो नम्बरमा के छ, भयभरको सारा तीर्थ भ्रमण गर्नुहोस् एक वर्षभित्रमा, अनि एउटा पण्डित चाहियो भनेको हुनाले कौशिकलाई रोमार्षण स्थापन गरिदिइहाल्नुभयो पण्डित चाहिँ, इलवल नाम गरेको दानवको छोरो बलबललाई मार्नुभयो र अनि तीर्थाटन गर्नका लागि बलराम जानुभयो। त्यही बेलामा कृष्ण भगवानले महाभारत युद्ध गरेर एकलौटी अर्जुनको विजय गराइबक्सियो। यस्तो थियो सारा सम्पूर्ण गण। बलराम तीर्थाटन गर्दै गर्दै जानुभयो, सम्पूर्ण तीर्थ गरिसक्नुभयो। दण्ड कारणले नैमिषारण्य श्री शैल वैकुण्ठ काम कोष्ठी पुरी शरीरबरा सेतु बन्धव गंगा सागर कपिलदेव आश्रम अनि सप्त गोदावरी पम्पा नदी सिन्धु नदी अन्नसोडो महानदी ऋषिकुल्य त्रिशामा मन्दाकिनी जमुना आदि गरिएका सारा तीर्थ गइसक्नुभयो। एउटा तीर्थ जानु भएन महाराज, सारा तीर्थ बलराम जानुभयो। तर काशी जानु भएन। काशी किन नजानु भएको भन्दा काशीमा चाहिँ श्रीमती नभए जान नहुने, पत्नी भए लिएर जाने, पत्नी नभई एक्लै जान, पत्नी घरमा छोडेर चाहिँ नहुने, फेरि छँदै छैन भने के गर्ने त भन्दा छँदै हुँदै नभएका चाहिँ एक्लै जाने। अब काशीसम्म पुगेर आउन चार दिनलाई कसरी चाहिँ माग्ने त नि, फेरि लिएर बुझाउँदा बुझ्छ र नि, फेरि त्यो हरो किन लिएर गइरहे भइगयो। र अनि त्यहाँदेखि प्रान्तका लागि अब के गर्ने, नभएकाको रित्तै जाने, भएकाको पत्नी लिएर जाने, दुईटी रचन भने के गर्ने भनेर सोद्धा जेठी लैजाने कान्छीलाई चाहिँ म यहाँ यसपालि यस्तै भयो घर बस भन्ने, बरु उताबाट काशीबाट साडी ल्याइदिउँ भन्दै दङ पर्थे बस्थे। जेठी जति फुर्किएर अब काशी जान पाइँ भएर भैमा भाँडा भा होला नि यहाँ। लौ त महाराज, यसरी जब सारा तीर्थका निमित्त जानुभयो, तर महाभारतको लडाई 18 दिनको कुरुक्षेत्रमा भइरहेको रहेछ। भीमसेनको र जब दुर्योधनको लडाई, त्यो लडाईँलाई स्तम्भन गरिदिनु भयो र एकछिन गएर छेडछाडका कुरा गर्नुभएको थियो, केही लागेन र भागा भाग। अनि भगवान कृष्णको त्यहाँ ठूलो सम्मान भयो। आखिरमा सारा तीर्थ भयो, काशी बाँकी रह्यो। सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी। सारा तीर्थ भइसक्यो, बाँकी रह्यो काशी। पत्नी साथमा नहुँदामा

0: यसरी बलरामजी सारा तीर्थ सम्पूर्ण परिपूर्ण गरिसकेपछि आज जब भगवान कृष्णले महाभारत सम्पन्न गरिबक्सेको वर्णन हजुरलाई मैले प्रस्तुत गरे, अब बाँकी तपाईँ के सुन्नु चाहिँ बस्नुहुन्छ भनिकन राजा परीक्षितलाई श्रीमद् भागवतको महत्वको बारेमा यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: बोलो। श्रीमद् भागवत महापुराण
0: भो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको 80 अध्यायको बीच हिजोको कथा कृष्ण बलराम श्रीराम भन्ने ब्राह्मण सँगै पढ्नेवाला थिए। अब तिनको नाम सुधामा रहेको थियो। अब सुधामा नाम गरेको ब्राह्मणको चरित्र सुन्नुहोस्। कृष्ण भगवान बलराम तीनजना पढ्न जान्नुभएको श्रीरामका साथ। एक दिन गुरुआमाले खाजा दिनुभएको रहेछ, खाजा खान भनेर जब दाउरा पनि खाने खोज्ने खाजा पनि खाने भएर गएको, बाहुनले पोको झुन्ना रहेछ, पानी आयो, कोही नभए बेला फुकाएर हेरेको असाध्यै मिठो जस्तो लाग्यो, एक आफ्नो भाग खाइदिएछ बाहुनले, रोकिनै सकेन। बलरामको भाग खाइदिएका थिए, दुई गुणा बढी भोग लाग्यो। कृष्णको भाग खाइदिए, चार गुणा भोगै लाग्यो, पोकै हरायो भनिदिन्छु भनेर खाइदिएछ। अनि कृष्ण बलराम आइपुग्नु भयो, होइन मिजु अब पानी आयो, जाडो पनि भयो, खानेकुरा पनि चाहियो, अब के गर्नु पर्यो, ल्याउनुहोस् न भन्दाखेरि वहाँ मेरो भगवान् बोल्दै बोल्दैन, बाहुन दाहिने घोडाको बुढी औँठो भैँमा खोटिया छ, पटपट अम्लो पड्का छ, बसिया छ, धुरु धुरु रुन लागे। अनि के छ भन्दा बोल्दैन, यो पक्कै पनि यो बाहुनले खाएछ भन्ने बुझेर आजबाट अर्काको भाग अर्काले खाइदिएको हुनाले तिम्रो नाम आजबाट श्रीदामा होइन, आजबाट सुधामा भयो है त भनेर श्राप दिनुभयो। अब सुधामा भए। सुधामा भएपछि बडो दुःख थियो के घरमा। कृष्ण दरबार सवारी सुधामा ब्राह्मण दयाका खानी एउटी कुचैला बाहुनीसँग बिहा गरेको, सम्पत्ति नभएपछि श्रीमती रिसाउन थालिहाल्छन् जसकानी, त्यही हो लैदिउन्जेलसम्म हाम्रा उहाँ भन्छन् जसकानी, रित्ते गादिन ज्यान जवान धौ है, ठाडी आउँछ भोटेको गुरु झै, अब के गर्ने होला, लौ न मेरो भगवान भनेर बडा चिन्ता लाग्यो। सधैँ शास्त्र पल्टाएका छन् बुढा, कामकाज छैन, अरू काका उद्योगी छन्, आफ्नो केही छैन, शास्त्रमा यो लेखिया छ बुढी भनिया छ, अब त्यो सुनेर मात्रै अगाइँदैन, घरमा बसाउने कुरो छैन, यस्ता पनि सनि पर्न पर्दो रहेछ भगवान, मर्न पाएन हुन्थ्यो भने चाहिँ बुढी। आखिरमा बुढीले ठुङ्गेको ठुङ्गे गर्दा साह्रै रिस उठेछ र हैँ तपो कत्रा छोरी हो र के नचिनिया छ र जान मलाई छोडेर अन्तै जा, कसैले पत्याउँछ भने, हामी त भगवान कृष्ण जस्तासँग मित लगाएको 64 दिनमा 64 कला विद्यासँगै बसेर पढेको अध्ययन मण्डलमा, तैँले भन्दा हुन्छ भन्न थाले, ओहो भगवान कृष्णैसँग मित लगा कोस त नि। त्यसो भएदेखि केही दिन्छन् कि राजाका दरबारमा गुरुका पासमा मितका पासमा जाँदा रितुवा जान हुँदैन भने छ, ले खानेकुरा भन्नुभयो, हस्त भनेर खानेकुरा जब जम्मा तयारी गराउन गएको। यस प्रभावबाट सारा सम्पूर्ण गाना खानेकुराका लागि तयारी भइसकेपछि बन्दोबस्त मिल्यो। कृष्ण भगवान प्रभुको प्रार्थना भयो अनि तत्कालमै गएर उनले बन्दोबस्त मिलाइन्, खानेकुरा खोजिन्, के गएर जब ल्याउने त भनेर भन्दाखेरि पृथुको तण्डुल महाराज, पृथुको तण्डुलको अर्थ हुन्छ चिउरा र भुस मिसिएको कनिका, त्यही चार मुठी कनिका दिइज र त्यही पोको पारेर अहिले ब्राह्मण आए। यस कारणबाट ब्राह्मण आइसकेपछि र सरासर आफ्नो जब भगवान कृष्ण परमात्मा परमेश्वरको दर्शन गर्न भनेर जानुभयो अनि त्यसदेखि पछाडिबाट भगवान कृष्ण परमात्माका पासमा सुधामा नामको ब्राह्मण लट्ठी टेकेर आउनु भएको छ अत्यन्त समस्याको प्रभाव बाट, र त्यसै कारणले आखिरका बीचमा ओह कम्मर दुख्यो भन्दै आइरहेछ, र त्यस अवस्थाका बीचमा सुधामा नाम गरेका ब्राह्मण आए भगवान कृष्णको दर्शन भेट गर्नका लागि। झिलिमिली संसार अत्यन्त सुन्दरताले पूर्ण भएको महाराज यही होला दरबार, गएर ढोकामा सोधे जहाँ पनि भला वस्त्र कपडा राम्रो राम्रो लुगा लगाएर आउनेलाई, छाँट काँटका लागि जानी खुला हुन्छ, मान पद प्राप्तिका लागि थाङ्ना मग्नेलाई कोले गन्छ र यहाँ गर्नुहुन्न उहाँ गर्नु भनेर यस किसिमबाट भन्न लागेका थिए। तर कृष्ण भगवान परमात्माले आफ्नो मितलाई आएको प्रमाण बुझी बस्यो र ओ मिचु पाल्नुहोस् भनेर यस किसिमबाट झ्याप समातेर ल्याएर सिंहासनमा ल्याएर

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

0: होन्डासँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727279।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
5: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा

0: यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्ने।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: पवनदेव इन्टरप्राइजेज सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी टिमेन्सेना सम्पर्क नम्बर 9848500227 र 9848500952।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

अनेक किसिमको वैमनुष्यता प्रकट भइरहेको अवस्था छ। यो हुन त प्रत्येक युगमा भइरहने कुरा हो, किन भन्दा मानिसको अनुहारले पनि मानिस सबै एक प्रकार हुँदैन, मत अनेक हुन्छन्। सबभन्दा जो अभिमानको मत हो, बल मत अभिमान मत हो, यो अभिमान दानवी मत हो, यो मतले मानिसलाई बडा असन्तुष्ट तुल्याएको हुन्छ भने देव मत र मानवीय मतले यो मानिसलाई शान्ति कायम गरेको हुन्छ। प्रत्येक युगमा यो भइआएको छ, हामी पौराणिक कालदेखिका इतिहासद्वारा पता लगाउँछौ। जब जब भयो धर्मकी हानि, बाढै असुर वीर अभिमानी, तब तब प्रभुजी धरी विविध शरीर, काटे सहजै सन्तनकी पीडा। जब परमात्मा ईश्वरको अवतार हुन्छ साकार शरीरमा, सबैलाई शान्ति कायम गरेर यो संसारमा धर्मको रक्षक भई पृथ्वीको भार कम गरिरहेको हामी पाउँछौ। जसद्वारा तीन लोकको रचना भयो, जसको शक्तिले यहाँ पूरै पृथ्वीका मानव लगायत अन्य जीवहरू त्यहाँ जीवन जिउनका साथै प्रत्येक भूभागमा निवास गरी का सबै आफ्नो तरिकाले परमात्मा ईश्वरको नाम लिइरहेका छन्। सबै आफ्नै तरिकाले सबैले परमात्मा ईश्वरको नाम लिइरहेका छन्। ईश्वर एउटै हो, तीन लोकभरिको अवतार अनेक थरी, भोको भार कम गर्न, शान्ति कायम गर्न अवतार लिने नै हो। पूर्ण जानकारी नपाउँदा सम्म सबले आफ्नै आँखाले यहाँ एकै परमात्मा अनेक थरीले भन्छन्। सबैले त्यहाँ परमात्मा त एक छ, तर भज्ने तरिका नाम अलग बनाएका हुन्छन्। जहिलेसम्म यस पृथ्वीमा तत्त्वदर्शी रूपमा अवतार ईश्वरको हुँदैन, तब तक ज्ञानोन्न यो युगमा। प्रत्येक युगमा अवतारहरूले गुरु शरणमा गई तत्व ज्ञान लिया, प्रत्येक युगमा आफै अवतार भए। सत्ययुगमा श्री शंकरजीले ऋषि सुखदेव कहाँ ब्रह्म तत्व पाए। श्री शंकरजीले सुखदेव आश्रममा, त्यता युगमा श्री राम प्रभुले ऋषि वशिष्ठ कहाँ आश्रममै गई तत्व ज्ञान लिए समर्पण भावले। त्यहाँ द्वापर युगमा भगवान कृष्णले शान्ति पिनीमा गई ब्रह्म तत्व ज्ञान पाए। कृष्णले कण कण वासीको त्यहाँ राजा जनकले एउटै सपनामा भर्म हुँदा भई राजऋषि देवऋषि र महऋषि त्रिकालदर्शी सबैलाई बोलाएर आफ्नो सपनालाई
एउटा प्रसन्न बनाएर राख्नुभयो। त्यसको उत्तर कसैले दिन सकेन, सब नतमस्तक भए। अन्तमा एउटा आठ ठाउँमा टेढो भएको अष्टवक्र नामको 14 वर्षको मानिसले त्यस स्थानमा गएर त्यो प्रश्नको उत्तर दिइकन राजा जनकलाई ज्ञानरूपी मन्त्र जय राम श्रीराम साथसाथै रुमरुममा रमेको रामको तत्व ज्ञान दिएर अन्तमा राजा जनकलाई विधि नाम भन्ने विश्वमा प्रख्यात भयो। रामका भक्त भए, साकार स्वरूप रामको दर्शन पाए। यो जसले गायो उसले पायो, जसले पायो उसले गायो। बिन देखे मन माना त नहीं, बिन मन माने प्यारो नहीं। बिन प्यारो नहो पावे भक्ति, बिन भक्ति नैया पार नहीं। जब देखा तब गावा, गावा त फल पावा। यो सद्गुरुदेवको हिन्दी बानीमा शब्द छ। त मान्छे भन्छन् गृहस्थी त्यागेपछि भक्ति हुन सक्छ, अन्यथा हुन सक्दैन। भेष नै बदल्नुपर्छ, केश नै बदल्नुपर्छ, तर सद्गुरुको भनाइ छ संसारको लागि, जगमे रहो गृहस्थी बनकर कोही भेष बनाना नहीं। साधु बनके भीख मांगना ये सस्ता व्यापार नहीं। कर्म करो और सेवा धारो, भूपर बनना भार नहीं। प्रभु इच्छा को शंकर मानो, मन अपना भटकाओ न। कय अवतार गृहस्थी अति उत्तम, छोटो वन में जाओ न। वन में गए एक्लै बस्नु पर्दैन, गृहस्थी में बस। यो सारा सृष्टि को मालिक ईश्वर हो। तिमी सबैमा ईश्वर जान अनि मान। आफैभित्र सबै प्राणीहरूमा देख्दछन् योगले युक्त समदर्शी। जहाँ तहाँ समदर्शीका लागि सम्पूर्ण भूत प्राणीमा एक परमात्मा देखेर परमात्माको जय जय मनाइरहेका हुन्छन्। एक दिन यही सन्दर्भमा ऋषि अंगिरा र सौनकजीको प्रश्न उत्तर हुँदाखेरि एक दिन ऋषि अंगिराको आश्रममा पुग्या। जब नम्र भाव भई ऋषि सौनकले जिज्ञासा राख्या, तब यस्तो कौन होला ऋषिवर जुन जानिसके यहाँ अन्य जान्नुपर्ने यस संसारमा रहदैन कुनै त्यहाँ। यस्तो कुरा सुन्दा सौनकजीले भन्छन् अंगिरा तहाँ सुनिलेऊ अब सौनक तिमीले भन्छु संक्षेपमा यहाँ। जसको आदि र अन्त छैन, जसको कोही छैन रूपगुणहरू, जसलाई विकास गरिसक्ने जगतमा छैनन् कुनै चिजहरू। आगोले पनि जलाउँदैन जसलाई, पानीले भिज्दैन जो, हावाले पनि उडाउँदैन जसलाई, सजले काटिन्न जो, भौतिक दृष्टिले देख्न जसलाई, देखिन्न जसलाई, हातले समातिन्न जो, तीन लोक नौ प्रकृतिको सम्पूर्ण शक्ति छ जो। यस्तो पूर्ण शक्ति परमात्माहरूलाई पहिचान जसले गर्यो, उसै पुरूषले जानकारी पूर्ण पायो, संसार सागर तर्यो। सोही परमात्माको जानकारी भई सके हे सौनकजी यहाँ, सोही भित्र पाइसकेपछि अन्य जान्नलाई यहाँ बाँकी रहदैन। हे सौनकजी तीनै लोक व्यापक छ जो,
सोही जनाई दिएर पार तराउने एउटै सद्गुरु हो। यो सत्यको पहिचान त प्रत्येक युग युगमा केवल सद्गुरु जो सत्यको गुरु हो, जो सत् छ त्यही नै सत्यको पहिचान गर्न सक्दछ। जस्तै प्रकारले जसले आफ्ना कुलको पहिचान छ त उसैले कुलको व्याख्या गर्न सक्दछ। जो स्वयं परमात्माको साकार शरीर आएर यस पृथ्वीमा सत्यको सन्देश दिनको निमित्त अवतरित भएको हुन्छ उसले मात्रै त्यो सारा मानव प्राणीको दृष्टिमा रहेको अन्धकारको पर्दा हटाई ज्ञानरूपी नेत्रद्वारा सम्पूर्ण जगतमा एकै परमात्मा जसलाई नैनन छेदानी सतरानी नैनन देहाती पापक नचैनो कलो ध्यान तपो न सरस्वती मारु त भनिएको छ, जसलाई घरका भित्र र बाहिर जुन तरहले देखिन्छ आकाश यहाँ ब्रह्मै व्यापक छ उसै तरहले सम्पूर्ण घटघट महा आकाश नाश हुँदैन जुन तरहले भत्केर घरियो घरि ब्रह्मै ज्ञान पनि उसै तरहले नासौन देहै मरि। यो जो ज्ञान र ब्रह्म हो यो शरीरसँग कहिल्यै पनि सीमित हुँदैन। यो सत्ययुगदेखि अहिलेसम्म जति अवतारी पुरुष अनेक मानव प्राणी मानदाता भगीरथ ध्रुव नल प्रह्लाद कुन्ती पुत्र रविदास कविदास यी जति पनि तुलसीदास जति महान भक्त अथवा अवतारी पुरुष हुन् भगवानका अवतार हुन् त्यो शरीर रूपमा कोही पनि छैन। तर के रह्यो त अविनाशी परब्रह्म सबै शरीरले अवगत गराएको अनुभूति गराएको जो परब्रह्म परमात्मा जो नभइकन एक मिनट मान्छे उभिन सक्दैन बोल्न सक्दैन खान सक्दैन समात्न सक्दैन पग बिन सलैन सुनै बिन उकाना कर बिन कर्म करै विधि नाना अनन रहित सकल रसभोगी बिन बाणी वक्ता बडयोगी। जो परमात्मा नभइकन केही एक आँखाको पलक पनि झिम्काउन सकिँदैन। परमात्माले आफ्नो जस्तै प्रकारले हाम्रा घरका प्रत्येक बत्तीहरूको लाइन कहाँबाट जोडिएको छ त्यहाँबाट लाइन काटिसक्यो भनेपछि केही चल्दैन। त्यस्तै प्रकार परमात्माको अधीनमा रहेको आत्मा परमात्मामा समाहित भइसकेपछि यो पञ्चतत्वको शरीर आकाश अग्नि वायु पृथ्वी पानी पञ्चतत्वको शरीर अनि यो मूर्धातुल्य हुन्छ। त्यहीमा एक तत्व आत्मा जाँदा साथ समाप्त भइजान्छ अग्नि तत्व शरीर चिसो भइजान्छ ठण्ड भइजान्छ। त्यसपछि बाँकी रहेको आफ्नो संस्कार अनुसार शरीरको अन्तिम संस्कार हुन्छ सब तत्त्वमा मिलिजान्छ। फेरि आखिरमा के रहेछ त सबभन्दा म मेरो आदि इत्यादि जो भन्ने कुरा हो त्यो त परमात्माको प्रतिबिम्ब आत्मा मेरो शरीरमा छनासम्म मात्रै म भन्दो रहेछु। यो प्रत्येकले समझेपछि शान्ति कायम भयो नै ममता नै अगाडि बढेपछि रावणको र कंसको हिरण्यकश्यपको गति र मति सरह हुन्छ। आदरणीय श्रोता महानुभावहरू सबै मानव प्राणीमा हामी ईश्वरका सन्तान हौं। ईश्वरले नै चाहे त्यो देवीको रूप लक्ष्मीको रूप पार्वतीको रूप नवदुर्गाको रूप लिने हो एकै परब्रह्म परमात्मा हरिले प्रत्येक युगमा आवश्यक अनुसारको जन्म लिएर संसारको भलाइको लागि जन्म लिएको हुन्छ भन्ने अनुभूतिले सबमा एक एकमा सब देखेर शान्ति कायम हुने मति र बुद्धि पलाइजाऊ यही शुभकामनाका साथ